0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको छ।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झै यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
2: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमा प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चीनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
3: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
2: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यस पटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
3: काभ्रेपलाञ्चोको पनौती स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
2: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो, खुशीको कनेक्शन।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति।

0: कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको 81 महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ। विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
3: अब खेल र खेलाड़ीका प्रसंग। जापानमा जारी 20 एशियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ। समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो। नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ। समूह बी को लीग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ।
2: अब विचार विश्लेषणको पालो। भोटेको सिबाड़ी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन्। बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेको सीमा थपियो। बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेग्र्यान बोकेर तीव्र गतिमा हुइकिएको भोटेको सी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो। सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो। सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं, तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ। सड़कले किसानलाई बजारमा पुर्याउँछ, बिरामीलाई अस्पताल, बालबालिकालाई विद्यालय पुर्याउँछ, व्यापारीलाई सीमासम्म पुर्याउँछ, सरकारलाई नागरिकसम्म पुर्याउँछ, राहतलाई विपद क्षेत्रमा पुर्याउँछ।
3: त्यसै गरी आजको अन्नपूर्ण प्रस्त दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ। अबको युग अटोमेशन र एआईको हुनेछ। अबको पुस्ता यति धेरै गतिमान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन। त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ। धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ। कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड
4: होइन। यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
6: हेर्न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन, 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इवाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
1: प्रधानमन्त्री बालेन र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकोशी बाढ़ीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बाढ़ीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि दलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो।
0: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
3: असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अद्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
4: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। दसवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खासगरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रभाव गर्ने प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावाटको साला सुंगी 14.8 मेगावाटको माथिल्लो सान्जेन 42.5 मेगावाटको सान्जेन 14.8 मेगावाटको माथिल्लो मैलुङ र 5 मेगावाटको मैलुङ खोला गरी कुल 155.1 मेगावाट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। नेपाली कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त।
6: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भासिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधूरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
12: आजको गोर्खापत्रको भित्र पृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारी सँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
10: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्ग्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्ग्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्ग्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरुजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधूरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढ़ाई महीनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिओडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्द लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीँको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
10: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 पटकको आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो। अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
12: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्। तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
14: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो रसुवा नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा स्वास्थ्य पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
15: पोषणको दृष्टिकोणले रसुवा नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
14: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
16: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
14: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ
6: सुहान भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
14: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
17: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
4: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मौसम विभागद्वारा 9 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुती गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बाल दुर्व्यवहार मुद्दापछि इस्कनका 8 पदाधिकारी निलम्बित, बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार, एमालेमा पार्टी पुनर्गठनको मत बलियो बन्दै, देशभरबाट प्राप्त सुझावलाई ग्रहण गरेर आन्तरिक एकता बलियो बनाउनु पर्ने सुझाव, एलनिनो मौसम प्रणालीका कारण एसियामा खडेरीसँगै विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी विपत्ति निम्तन सक्ने विज्ञहरूको चेतावनी, र जापानमा जारी एसियाडको महिला कबड्डीमा नेपालको विजयी शुरूआत, पहिलो खेलमा थाइल्याण्ड पराजित।
1: दैनिक रू 197मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
3: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै औपचारिक समारोह आयोजना भएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नेछन्। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्नेछन्। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बने यता यो उनको पहिलो विदेश भ्रमण हो। हालैको भोटेको सिबाडीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेला प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिवेश तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बाढ़ीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु जन्य विपदका कारण बिहोर्नु परेको क्षति बापत क्षतिपूर्तिको मागलाई उनले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनेछन्। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले त राष्ट्रसंघका अधिकारीहरूसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसकेका छन् र उनी नेपाली प्रतिनिधि मण्डलमा सहभागी छन्। यसैबीच प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गरेसँगै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेका थिए। सोही सिफारिशका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
0: सम्राटले अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ इस्कोनको नेपाल स्थित गुरूकुलमा बस ड्राइभरको काम थाल्दा यसलाई काम मात्र भन्दा पनि आध्यात्मिक सेवाका रूपमा लिए। उनकी श्रीमतीले पनि गुरूकुलकै रेस्टुरेन्टमा भान्सेका रूपमा काम थालिन्। उनीहरूका छोराछोरी पनि इस्कोनले काठमाण्डको बुढानीलकण्ठमा आवासीय रूपमा सञ्चालन गरेको भक्ति वेदान्त गुरूकुलमा पढ्न थाले। सम्राटले भने, भक्ति सबै थोक हो भन्ने विश्वासका साथ म पूर्ण रूपमा संस्थाप्रति समर्पित भएको थिए। छोराछोरीको गोपनीयता कायम राख्न द काठमाण्डु पोस्टले उनीहरूको छद्म नाम प्रयोग गरेको छ। त्यही संस्थाले चलाएको स्कूलमा छोराछोरी पढ़ाउँदा गलत क्रियाकलाप होला वा हानि पुर्याइएला भन्ने मैले एकरती पनि सोचेको थिएन। सम्राटले भने, गुरूकुलका तत्कालीन प्रिन्सिपल सूरज कृष्ण श्रेष्ठ पनि 20 वर्षदेखि इस्कोनका अनुयायी थिए। उनले पनि आफ्ना 2 सन्तान त्यही गुरूकुलमा पढ़ाउँदै आएका थिए। उनले नै आफ्ना बच्चा त्यहाँ पढ़ाइरहेका छन् भने मेरा छोराछोरीलाई पनि के नै नराम्रो होला भन्ने मैले सोचे। सम्राटको भनाइ छ, त्यसमाथि उनका लागि प्रिन्सिपल श्रेष्ठ एक आदर्शवान र रोल मोडल व्यक्तित्व थिए। तर जब छोराछोरीले वर्षौंदेखि गुरूकुलभित्रै शारीरिक हिंसा, यौन दुर्व्यवहार र संस्थागत उपेक्षा भोग्दै आएको थाहा पाए, सम्राटलाई छाँगाबाट खसे जस्तो भयो। उनकी 13 वर्षीय छोरीले वर्षौंदेखि यौन दुर्व्यवहार बेहोरिरहेकी थिइन् भने 5 वर्षीय छोरालाई प्रिन्सिपलले नै निरन्तर कुटपिट र धारिलो पिनले घोच्ने जस्तो कुर यातना दिँदै आएका थिए। सम्राटको परिवारले शुरूमा त इस्कोनकै विश्वव्यापी बाल संरक्षण कार्यालयमा मौखिक उजुरी दिएको थियो। 17 वैशाखमा प्रहरी समक्ष पनि परिवारले उजुरी दियो। प्रहरीले तत्कालीन प्रिन्सिपल श्रेष्ठलाई बालकलाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा बाल बालिका ऐन विरूद्ध तहको कसुरमा पक्राउ गरेको थियो। यसको नेपालले घटनालाई सकेसम्म गुपचुप राख्न खोज्यो, पछि श्रेष्ठ धरोटीमा रिहा भए। सन् 1966 स्थापित स्कोन धार्मिक संस्था हो। यस अन्तर्गत विश्वभर सयौं मन्दिर तथा आवासीय गुरूकुल छन्। नेपालमा काठमाडौँको बुढानील कण्ठमा यो संस्थाको मन्दिर तथा गुरूकुल छ। गुरूकुलमा आध्यात्मिक गुरू तथा अनुयायीको रेखदेखमा आवासीय रूपमा पढ़ाउन धेरैले छोराछोरी पठाएका छन्। तर त्यही गुरूकुलमा बाल बालिकामाथि शारीरिक यातना र यौन दुर्व्यवहारको घटना बाहिरिएको छ। 29 भदौमा स्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका 8 अधिकारीलाई निलम्बन गरेको छ। निलम्बित हुनेमा तत्कालीन प्रिन्सिपल श्रेष्ठ पनि छन्, जसका विरूद्ध पीड़ित परिवारले 5 महिना अघि नै प्रहरीमा उजुरी दिएका थिए। भारत स्थित स्कोनले बाल संरक्षण कार्यालयले ती अधिकारीलाई निलम्बन गरिएको पत्र आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ, जसमा संस्थाका 2 क्षेत्रीय सचिवले हस्ताक्षर गरेका छन्। यो कदम आन्तरिक छानबिनपछि चालिएको र थप छानबिन पूरा नभएसम्म निलम्बित भएका सबैलाई व्यवस्थापकीय प्रशासकीय र नेतृत्वदायी भूमिकाबाट अलग गरिएको पत्रमा उल्लेख छ। स्कोन नेपालका अध्यक्ष प्रदीप भण्डारीले उनीहरू अहिले दोषी देखिन सकेको दावी गरेका छन्। पीड़ित परिवारले भने शारीरिक तथा मानसिक तनाको आरोपसहित 17 वैशाखमा जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गराएका थिए। यस्तै सम्राटले 20 साउन 2082 भारत स्थित स्कोनको बाल संरक्षण कार्यालयमा उजुरी गरेका थिए, तर 9 महिनासम्म पनि त्यहाँबाट कुनै कार्यवाही अघि नबढेपछि प्रहरीमा उजुरी दिएको उनले बताए। एक असोजमा स्कोनको बाल संरक्षण निगरानी समितिले जारी गरेको अर्को पत्रमा छानबिन सकिएको र बाल संरक्षणका विषयमा गुरूकुल नेतृत्व र व्यवस्थापकीय सम्बन्धी समस्या देखिएको उल्लेख छ। पीड़ितले नेपालको कानूनी निकायमा उजुरी दिएकाले त्यसपछि मात्र आन्तरिक निर्णय गरिने र नेपालका लागि बाल संरक्षण टोली गठन गर्न स्वीकृति दिएको पनि पत्रमा उल्लेख छ। निलम्बनमा नपरेका स्कोन नेपालका अध्यक्ष भण्डारीले निलम्बनलाई अनुसन्धानपछि आएको निष्कर्षका रूपमा बुझ्न नहुने कान्तिपुरलाई बताए। यसैबीच स्कोन नेपालको साधारण सभाको बैठकले विज्ञप्ति जारी गर्दै निलम्बनको सूचना अवैध र अमान्य भएको जनाएको छ। हाल काठमाडौँ जिल्ला अदालतमा बालकमाथि हिंसा र बालिकामाथि यौन दुर्व्यवहारको दुवै मुद्दा विचाराधीन छन्। अदालतले 19 असोजमा पीड़ित र अभिभावक र प्रमुख साक्षीहरूको बयान लिएको छ। यसैबीच सम्राटले नेपालका पदाधिकारी निलम्बन गर्ने जीवीसीको निर्णय कार्यान्वयन हुनुपर्ने परिवारको माग रहेको बताएका छन्। निलम्बनको सूचना आएपछि पनि स्कोन नेपालबाट कसैले आफूलाई सम्पर्क नगरेको उनको भनाइ छ। यसअघि तेस्रो पक्षबाट मेलमिलापका लागि आग्रह गरिएको र केही साथीहरूले भने पैसाको लोभमा परेर वा कसैको उक्साहटमा लागेर आरोप लगाएको भनी दुष्प्रचार पनि गर्न खोजिएको सम्राटको भनाइ छ।
3: नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीलाई पुनर्गठन गरेर अघि बढ़नुपर्ने आवाज उठेको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले पराजय बेहोरेको भन्दै जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापना गर्न पार्टी पुनर्गठन र बलियो संगठन निर्माण गर्नुपर्ने बताएका छन्। महासचिव शंकर पोखरेलले नीतिगत तथा नेतृत्वका विषयमा असहमति राख्नु मूल नेतृत्वलाई नमान्नु नभएको बताए। देशभरबाट आएका सुझावलाई ग्रहण गरेर आन्तरिक एकता बलियो बनाउनु पर्ने उनको भनाइ छ। बैठकमा केन्द्रीय सदस्यहरू कर्ण थापा, ठाकुर गैरे, ऐन महर, अहिन्द्र सुन्दर नेवाङ र अग्नि खरेल लगायतले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिना विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो।
3: भारी हिमपात र निरन्तर वर्षाका कारण मनासलु हिमालय आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन्। 2 सातासम्म मौसममा सुधार नआएपछि आरोही फर्किन थालेको चुमनुमरी गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिएका छन्। उनका अनुसार मनासलु क्षेत्रमा निरन्तर वर्षासँगै करिब 5 फिटसम्म हिमपात भएको छ। बेस क्याम्पमा 3 फिट र माथिल्ला क्याम्पमा 7 देखि 8 फिटसम्म हिउँ जमेको स्थानीय व्यवसायीले बताएका छन्। मौसम प्रतिकूल भएपछि अहिलेसम्म करिब 10% आरोही फर्किएको जनाएको छ। यस याममा 8,163 मिटर अग्लो मनासलु आरोहणका लागि करिब 500 जनाले अनुमति लिएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्र बीच हिजो पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएल भीआरएस मार्फत जारी हुने लाइसेन्सको डेटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स सफाई हुने व्यवस्था गरिएको छ। ईडीएल भीआरएस प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीलाई इच्छाएको ठेगानामा पुर्याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता महत्वपूर्ण हुने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
1: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न आग्रह गरेको छ। परिषदले क्यान्सर पाइल्स लगायत जटिल रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने तथा उपचारबाट 100% निको हुने र निको नभए पैसा फिर्ता गर्ने जस्ता दावीप्रति ध्यान आकर्षण गराएको हो। यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भन्दै परिषदले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र बन्द गर्न परिषदले निर्देशन दिएको छ। सूचनाको अवधि अवज्ञा गरी अवाञ्छित गतिविधि गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने परिषदले जनाएको छ।
0: भोटेकोसी नदीमा आएको बाढ़ीपछि सप्तरीका 3 मजदूर 27 दिनदेखि बेपत्ता छन्। राजविराज स्वर बोरियाका 45 वर्षीय बेचन सदा, 28 वर्षीय सुरेन्द्र सदा र 30 वर्षीय शिवकुमार सदा सम्पर्कविहीन भएपछि परिवारजन खोजी र पहिचानको पर्खाईमा छन्। आमाको मृत्युपछि बुबा पनि बेपत्ता भएपछि 13 वर्षीय शोभा कुमार सदामाथि 7 वर्षीय बहिनीको जिम्मेवारी थपिएको छ। कान्तिपुर कर्मी विद्यानन्द रामले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तार।
2: चुही रहेको तीनको छानो मुनि 13 वर्षीय शोभा कुमार सदा कहिले बहिनी विभालाई हेर्छन्, कहिले बुबा आउने बाटो। भोटेकोसी नदीमा आएको बाढ़ीपछि उनका बुबा बेचन सदा बेपत्ता भएको 26 दिन बितिसक्यो। कुनै खबर आएको छैन। घरमा आमदानीको बाटो छैन। आमाको मृत्यु भएको 1 वर्ष पनि पुगेको छैन। यसमाथि आमाको उपचार र दिदी बहिनीको बिहेमा लागेको ऋण उनकै थाप्लोमा आइलागेको छ। 10 भदौपछि राजविराज नगरपालिका 16 बोरिया स्थित घरमा शोभा कुमार यही चिन्ताले झस्किन्छन्। बेला बेला बरबराइरहन्छन्। उनले भने उपचार अभावले 42 वर्षकै उमेरमा आमा बित्नुभयो। त्यसको वर्ष दिन नबित्दै एक्लो सहारा बुबा सम्पर्कविहीन भएको 27 दिनसम्म अतोपतो छैन। क्यान्सर रोगबाट ग्रसित उनकी आमा फुलिया देवीको गत कार्तिकमा मृत्यु भएको थियो। उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजान सुझाएका थिए, तर पैसा जोहो गर्न नसक्दा फुलिया देवीको थप उपचार हुन सकेन। शोभा कुमारले भने त्यसबेलासम्म बुबाको आफूसँग भएको तथा ऋण लिएको 1 लाख भन्दा बढ़ी रूपियाँ उपचार र आउजाउ खर्च भइसकेको थियो। भरतपुर लैजान थप ऋण खोज्दा पनि पाउन सकेनौ। पैसा जुटाउन नसक्दा घरमै आमाको मृत्यु भएको उनले सुनाए। फुलिया देवीको उपचारका क्रममा लिएको ऋण तिर्न र बरखी खर्च जुटाउन बेचन गत जेठमा रसुवा पुगेका थिए। 45 वर्षीय उनी डण्डी बाँध्ने मजदूरका रूपमा त्रिशुली 3B जलविद्युत आयोजनामा काम गर्थे, तर त्यस दिनको बाढ़ीपछि उनी सम्पर्कविहीन छन्। बाढ़ीले उत्पात मचाइरहँदा शोभा कुमार काठमाडौँमा थिए। बुबाले मात्रै कमाएर ऋण तिर्न गाह्रो देखेपछि उनी बाध्य भएर गाउँलेसँग मजदूरी गर्न काठमाडौँ पुगेका थिए। बुबा कार्यरत आयोजना बाढ़ीले बगाएको खबर पाएपछि उनले फोन गर्न थाले, तर फोन लागेन। उनले भने अझै पटक पटक फोन डायल गरिरहन्छु तर लाग्दैन। बुबाले लिएको मध्ये 69,000 रूपियाँ ऋण तिर्न बाँकी रहेको शोभाले बताए। उनले भने अहिले हाम्रो अवस्था हेरेर कोही माग्न आउनु भएको त छैन, तर तिर्नु त पर्छ नै। बुबासँग यतिका दिनसम्म पनि सम्पर्क नहुँदा के गर्ने नगर्ने भनी दिमागले काममै गरिरहेको छैन। बुबा बेपत्ता भएपछि 7 वर्षीय बहिनी विवाहको जिम्मेवारी पनि शोभामाथि आएको छ। उनका 2 दिदी विवाह गरेर गइसकेका छन्। अहिले दिदीहरू हिरा र किरणले पालै पालो बोरियामै बसेर शोभा र विवाहको हेरचाह गरिरहेका छन्। उनीहरूको टिनको घर छ, तर पानी परेपछि चुहिन थाल्छ। वर्षाका बेला त्यहाँ बस्न र खाना पकाउनै समस्या पर्ने उनले बताए। उनले भने जाने ठाउँ छैन, जस्तो भए पनि बस्ने सुत्ने र खाना पकाउने सबै काम चुहिने छाना मुनि नै गरिरहेका छौं। दिदी हिराले भाई बहिनीलाई आफूसँगै लैजान सक्ने अवस्था नरहेको बताइन्। दिदी केही दिन बसेर ससुराली फर्किनु पर्ने बाध्यता मलाई पनि छ। उनले भनिन् अहिले भाई र बहिनीको चिन्ताले फर्किन सकेकी छैन। हामी पनि आर्थिक रूपमा कमजोर नै छौं, त्यहाँ राख्न सक्ने अवस्था पनि छैन। बेचनसँगै मजदूरी गर्न रसुवा पुगेका सोही टोलका अन्य दुईजना पनि सम्पर्कमा छैनन्। 28 वर्षीय सुरेन्द्र सदा र 30 वर्षीय शिवकुमार सदा पनि त्यहाँ पुगेका थिए। 27 दिनसम्म उनीहरूको खोज खबर नपाउँदा परिवारका सदस्य अस्पतालदेखि रसुवासम्म भौतारिँदै आएका छन्। सुरेन्द्रका दाजु अरूण सदाले भने भाई बेपत्ता भएपछि खोजी गर्नका लागि रसुवाको बेत्रावतीसम्म पुग्यौं, तर त्रिशुली 3B जलविद्युत आयोजनासम्म पुग्न सकिएन। आसपासमा 3-4 दिन खोज्दा नभेटेपछि निराश भएर फर्कियौं। उनका अनुसार बेपत्ता भएका गाउँका तीनैजनाका परिवारले अस्पताल पुगेर डीएनए परीक्षणका लागि रगत दिएका छन्। उनले भने अब आफैले खोजेर सब पहिचान गर्ने अवस्था पनि रहेन, बाध्य भएर डीएनए मिल्ने आशले पर्खिरहेका छौं। त्यसमा सरकारले तदारूकताका साथ काम गरे हुन्थ्यो।
0: It's always fun when you hit the road making

ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग मलेसिया र नेपाल बीच आर्थिक श्रमिक भर्नामा देखिएको विवाद समाधान गर्न दुई देशका प्रधानमन्त्री बीच सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिम बीच हिजो भएको टेलिफोन वार्तामा यस्तो सहमति जुटेको। यसका लागि निकट भविष्यमै दुवै देशका श्रम मन्त्री बीच छलफल हुने भएको छ। नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा सहमति भएको नेपाल र मलेसियाका प्रधानमन्त्रीका सचिवालयद्वारा अलग अलग रूपमा जारी नोटमा उल्लेख छ। गत 5 भदौमा मलेसियाले नेपालसहित 10 स्रोत देशबाट श्रमिक भर्ना गर्ने सीमित म्यान पावर कम्पनीलाई विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत गरेको थियो। त्यसमा नेपालका तर्फबाट 25 म्यान पावर कम्पनीलाई प्रमुख र 250 म्यान पावर कम्पनीलाई सहायक सहयोगीको रूपमा सूचीकृत गरेको थियो। त्यसमा असहमति जनाउँदै नेपालले मलेसियाले छानेको म्यान पावर कम्पनीमाथि छानबिन गर्नुका साथै उनीहरूका नाममा जारी मागपत्र प्रमाणीकरणमा रोक लगाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतोल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मसौदा तयार गरेको छ, जसमा सूर्यमुखी तेल र भटमासका तेल सम्बन्धी मापदण्डको केही व्यवस्था संशोधन गरिएको छ। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्था जस्ताको त्यस्तै पारित भए तेलको प्याकेट, लेबल वा विज्ञापनमा सुपर रिफाइन्ड, एक्स्ट्रा रिफाइन्ड, माइक्रो रिफाइन्ड, डबल रिफाइन्ड, अल्ट्रा रिफाइन्ड, एन्ट्री कोलेस्ट्रल, कोलेस्ट्रोल फाइटर जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने दावी गर्न पाइने छैन। यस्ता शब्दलाई उत्पादनको गुणस्तर भन्दा बढ़ी प्रचारमुखी दावीका रूपमा प्रयोग गर्न नदिने प्रस्ताव मस्यौदामा उल्लेख गरिएको छ। सोयाबीनको तेललाई भने रिफाइन्ड, गम्ड र ग्रेड वान गरी तीन तहमा वर्गीकरण गरिएको छ। रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ। डिगम्ड र ग्रेड वान तेललाई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनको कच्चा पदार्थको रूपमा मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। त्यस्ता तेल खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने र कन्टेनरमै खानाका लागि होइन भन्ने स्पष्ट चेतावनी राख्नुपर्नेछ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। यस वर्ष शक्तिशाली बन्ने अनुमान गरिएको एलनिनो मौसम प्रणालीका कारण एसियामा खडेरीसँगै विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी विपत्ति निम्तिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। प्रशान्त महासागरको सतहको तापक्रम बढ़ने, प्राकृतिक जलवायु चक्र एलनिनोका कारण दक्षिण अमेरिका, अफ्रिका र एसियामा सुक्खा, लू र बाढ़ी जस्ता समस्या बढ़न सक्ने अनुमान गरिएको हो। बेलायतको मौसम तथा जलवायु सेवाले यस वर्षको एलनिनो अहिलेसम्म जीवित मानिसले देखेको मध्ये सबैभन्दा शक्तिशाली हुन सक्ने पनि जनाएको छ। अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले सन् 1950 यताकै सबैभन्दा बलियो एलनिनो बन्ने सम्भावना 69% रहेको जनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार सन् 2027 अन्त्यसम्ममा एलनिनोका कारण 40 करोड़ 90 लाख भन्दा बढ़ी मानिस चरम खाद्य असुरक्षामा पर्न सक्ने जोखिम छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा जारी विश्वौं एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा विजयी शुरूआत गरेको छ। समूह बीको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। पहिलो हाफमा 24-15 पछि परेको नेपालले दोस्रो हाफमा 31 अंक जोड्दै रोमाञ्चक पुनरागमन गरेको हो। पुरूष कबड्डीमा भने नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। यसअघि नेपाल थाइल्याण्डसँग 59-48 हारेको थियो। यस्तै बक्सिङको 51 केजीमा नेपाली खेलाड़ी रमिशा श्रेष्ठ भियतनामकी खेलाड़ीसँग 5-0 पराजित भएकी छन्। पौडीको महिला 100 मीटर फ्री स्टाइलमा आर्या महर्जन 1:04.35 सेकेण्डको समयसहित 30 स्थानमा रहँदै हिट चरणबाटै बाहिरिएकी छन्। यसैबीच विश्वौं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण भारतले जितेको छ। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनले पराजित गर्दै स्वर्ण जितेको हो। यसै गरी पाकिस्तानले बंगलादेशलाई 31 रनले पराजित गर्दै महिला क्रिकेटमा काशी

0: अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:46 भयो भने सूर्यास्त भने साँझ 6:05 हुनेछ।
1: हवस् कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार। It's always fun when you hit the road.

0: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे।
2: सम्पर्क 9843347262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852286646। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
2: सम्पर्क 0291404084 र 9804045827।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्के अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: ठटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
7: र 0295901155।
9: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
10: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।
9: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: This is Radio Songkhwasba 95.5 MHz.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक, शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: पोखरो वार्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना पोखरो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0291404084 र 9804045827।
6: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 9865349444
8: र 0295901555।
10: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
14: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 0 29 5 62 0 61,
5: 0 29 5 70 3 15
4: र 98 5 20 60 177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँचबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते

0: ट्रेक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852028646।
2: खादबारी नगरपालिकाको अनुरोध।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557668।
8: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: पृथ्वीको उद्धार गद्य रत्नरे जन्तर बीज लौन्य जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्य।
10: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
9: फोन गद्द कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज सङ्गीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 मा सीधा सम्पर्कमा भने प्रत्यक्ष कुराकानी गर्न सक्नेछौ। हामी यतिखेर काठमाडौँबाट यो कार्यक्रमलाई हामीले यतिखेर प्रसारण गर्दै गर्दा हामी आज तपाईँसँग काठमाडौँमा भेट्ने पनि तयारी छ। आज हामी यो कार्यक्रम लगतै तपाईँहरूसँग हामी चक्रपथमा रहेको बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी यानि कि अस्ट्रेलियन दूतावासको ठिक अगाडिपट्टि रहेको चौतारा रेस्टुरेन्टमा तपाई र मेरो भेटघाट आज दिनभरि रहने कुराको टुङ्गो लागेको छ। धेरै भक्तहरू आउने कुरा भइरहेको छ। तपाईँहरू पनि आफ्ना छोराछोरीलाई, आफ्ना नातिहरूलाई, आफ्ना आफन्तहरूलाई पठाएर चिनाहरू हेराउने, त्यसको लागि विश्लेषण गराउने गर्न सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म नेपालभरबाट तपाईँ सुनिरहनु भएको छ र हामीसँग प्रत्यक्ष कुराकानी गर्न र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूलाई जानकारी लिनको लागि हामीसँग तपाईँ उपस्थित हुन सक्नुहुनेछ। कार्यक्रमको यतिखेर शुरूवाती चरणमा छु, ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आगमिति 2083 साल रहेको छ। आज विशेष गरी आज असोज महिना हो। आज असोज महिनाको 7 गते आज बुधबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 23 तारीक नेपाल सम्मत 1146 रहेको छ। यहाँ लाथ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र महिनाको शुक्ल पक्ष आज सूर्योदयमा द्वादशी 38 घडी 19 पला 21 बजेर 12 मिनटसम्म श्रवण नक्षत्र 7 घडी 19 पला बिहान 8 बजेर 48 मिनटसम्म शुभयोग 28 घडी 36 पला वबकरण 6 घडी 53 पला आज आनन्दादि योगमा भने विशेष छत्र योग रहेको छ। आजको दिनमानको समय 30 घडी 12 पला बिहान सूर्योदय 5 बजेर 53 मिनट जाँदा भयो। साँझ सूर्यास्त ठिक 5 बजेर 58 मिनटमा रहनेछ भने आज वामन जयन्ती दही दान गर्ने दिन हो। आज विशेष गरी इन्द्र ध्वजस्थान गर्ने दिन हो आज है। आज विशेष दिन छ, वामन द्वादशीको विशेष शुभकामना, वामन जयन्तीको तपाईँ सम्पूर्णमा विशेष विशेष शुभकामना। हामी कार्यक्रमको माध्यमद्वारा यस्ता चाडपर्व रीतिरिवाजहरूलाई हामी तपाईँलाई जानकारी दिने प्रयत्न गरिरहेका छौं है। यो जानकारी सँगसँगै हामी तपाईँलाई आज एउटा महत्वपूर्ण कुराको जानकारी पनि दिइरहेका छौं। आज हामी काठमाडौँमा छौं, काठमाडौँबाट तपाईँ र मेरो भेटघाट रहनेछ। चिनाहरू हेर्न फोन गर्नुहोला, मेसेज गर्नुहोला, फटाफट वाट्सएपमा फेसबुक पेजहरूमा गएर मेसेज गर्नुहोला, तपाईँको मेसेज रिप्लाई भइ नै रहन्छ र तपाईँ र मेरो भेटघाट काठमाडौँबाट आज रहने नै छ है त। काठमाडौँमा तपाईँले भेट्न आज दिनैभरि हामीसँग सम्पर्कमा रहन सक्नुहुनेछ। यतिखेर यो कार्यक्रमको माध्यमद्वारा सम्पूर्ण जनहरूलाई जानकारी दिए। अब ढिलो नगरिकन आजको राशिफल ग्रह गोचरतर्फ लागिहालौं। सूर्य कन्या राशिमा रहेका छन्, चन्द्रमाको अवस्था मकर राशिमा छन् भने मंगल कर्क राशिमा छन्, बुध ग्रह यतिखेर कन्या राशिमा छन्, बृहस्पति कर्क राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर हामी तपाईँलाई जानकारी दिनेछौ। अबको क्रममा भने तपाईँको दिन र दशा कसरी अगाडि बढ्छन्, तपाईँका मेषवादी बार राशिफलले के भनिरहेका हुन्छन्, तपाईँका मेषवादी बार राशिफल कसरी अगाडि बढ्छ भन्ने कुरामा तपाईँलाई हामी जानकारी अवश्य दिनेछौ। अबको क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि उन्नति पनि राम्रो छ, प्रगति पनि राम्रै छ। तपाईँको उन्नति र प्रगति साथसाथमा आज कर्म राम्रो छ। आजको दिन तपाईँको लागि सुखद बन्न सक्ने सम्भावना रहेको छ। अधुरा कामहरू पूरा हुनेछन्। धार्मिक क्षेत्रमा कुनै पनि मन चिन्तनहरू गर्ने युग रहेको छ भने घर परिवारबाट छुटिएर टाढाको यात्रा पनि सम्भावना राम्रो छ।
1: मिथुन राशि।
0: उन्नति अनि प्रगतिमा पनि धेरै कुरामा सहज हुनेछ। आजको दिनमा अचानक धनागमनको युग रहेको छ। महत्वपूर्ण वस्तुहरू उपहार पनि प्राप्त हुन सक्ने युग छ।
1: कर्कट राशि।
0: तपाईँको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रा छन्। मान सम्मानमा वृद्धि राशि कर्कटलाई संकेत देखिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट पनि राम्रो हुनु, आजको दिनमा नयाँ काम थपिन पाउनु, आजको दिनमा प्रेममा सफलता रहनु आजको दिन सौभाग्यपूर्ण राशि सिंहलाई संकेत छ। आमदामीका स्रोतहरू वृद्धि हुनेछन्। अलि माथि नभएन बोली खस्रो पनि हुन सक्छ है, मिठास बोल्ने प्रयास गर्नु। कन्या राशिले अरूको मन जित्न सकियो भने आजको दिन तपाईँको लागि सुखद बन्ने सम्भावना राशिमा देख्न सकिने योग छ।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: आजको दिनमा तपाईँको लागि नयाँ कामको खोजीमा भौतारिनु पर्ने अवसर पर्दैन। राम्रो खालको उन्नति र प्रगतिमा तपाईँको हात जानेछ। आजको दिन तपाईँको लागि उन्नति र प्रगतिमा नै व्यतीत हुन्छ भने पठन पाठनमा शुभ राशिमा संकेत छ। आजको दिनबाट हेर्दा वृश्चिक राशिको लागि पशु चौपाय र कृषि व्यवसायमा मनज्ञ धनार्जन गर्न सकिने योग रहेको छ। नयाँ ठाउँको दर्शन गर्ने सौभाग्य प्राप्त छ। गुरूहरूको आशीर्वाद ठूलो मान्छेको आशीर्वादले काममा सफलता मिल्नेछ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो हुने खालको योगहरू छन्। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सकारात्मकता राशि धनुलाई संकेत छ।
1: मकर राशि।
0: नबनेका कामहरू बन्दा मन हर्ष र उल्लासले गदगद रहनेछ। तपाईँको सोच विचारहरूले गर्दा आजको दिन असाध्य राम्रो राशिबाट मकरलाई संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूले पनि साथ दिने योग छ।
1: कुम्भ राशि।
0: कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। नबनेका काम बन्दा मन हर्ष र उल्लासले गदगद रहनेछ। शनिश्वरको शनि भए पनि चन्द्रमाहरूको प्रभाव उन्नति र प्रगतिमा लैजाने खालका योग छन्। तपाईँको जागिरको काम रोकिएको छ, अधुरा छन् भने पनि उन्नति र प्रगतिमा जाने राशि कुम्भलाई संकेत छ। अन्त्यमा मीन राशि हुनेको लागि दाजुभाइसँग मिलेमतमा गरेका कामबाट सकारात्मक हुनेछ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु तपाईँको लागि सुखद हुने योग छन्। पशु र चौपायबाट पनि लाभ लिन सकिनेछ। अलिकति टाउको समस्याले सताउने सम्भावना राम्रो छैन। विशेष सावधानी अपनाउनु, अगाडि बढ्नु राम्रो हुन्छ।

मने नमः। हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौ। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत, जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गर्दैछौँ। आजबाट आज मैले तपाईँलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरूहरूले भन्दा नमानी तपाईँहरू तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बज्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ। सबै रेडियोको स्रोत जोड्दा अब त्यो सबैजनालाई हुने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण, यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार। मुख्यतया के हुन्छ भने प्रधान संस्कार भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ। आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति केही बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ। आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है, अनि सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ। आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु। हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो। हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेप्छन् मान्छेले, रजस्वलाई भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्, तर हाम्रो संस्कार हो यो, हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छौं। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावण यो शुक्ले सद्वारे सत्तनौ दिवा। यो संस्कार प्रकरण मुहूर्त चिन्तावणीमा लेखेको श्लोक पहिलो श्लोक हो। के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भनी, ऋतुधनमा भइन भनी होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा, अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने त्यसमा पनि, शुक्ल पक्ष भयो भने कति राम्रो हो, त्यसभित्र पनि सोमबार, बुधबार, बिहिबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावण यो शुक्ले सद्वारे सत्तनौ दिवा। कति राम्रो, त्यसमा पनि शास्त्रले अझ यहाँ खुलाएर लेखेको छ, त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे, राधे राधे। धेरै कुरा छ, पहिलो बार
महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेली चेलीबेटीहरू पहिलो आजभोलि त मिन्स भन्नुहुन्छ कि तपाईँहरू महिलाहरू रजवर्ती हुने है हामीहरूलाई के भन्छौ ऋतुस्राव भन्छौ ऋतुधर्म भन्छौ हामी यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ माघ महिनामा मंसिरमा वैशाखमा असोजमा फागुनमा जेठमा र साउन महिनामा त्यसमा पनि शुक्ल पक्ष पर्यो भने त झनै राम्रो हुँदो रहेछ राधे राधे हा? यो खालको भयो अब यो हामीलाई धेरैले तपाईँहरूले सोध्नुहुन्छ क्या धेरै प्रकारका संस्कारहरू हुन्छन् अब यो संस्कार त हामीले सोह्रवटा संस्कार त सबैले सुनेको हो है अब हामीले कहाँबाट पाउनु चालिसवटा संस्कार होइन अब यो धेरै कुराहरू छन् ए यसमा यसको लामो व्याख्या हुन्छ चालिसवटा संस्कारको बारेमा म अर्को दिन समय मिलेछ भने बताइदिउँला आज हामी भ्याइयो भने सोह्रवटा संस्कारको कुरा गर्छौँ आज भ्याइएन भने भोलि भए पनि अरू आज कति भ्याइन्छ त्यसमा अरू भोलि पनि थपेर सोह्र संस्कारको बारेमा चाहिँ चर्चा गर्न मन लाग्यो क्या योपालि मलाई है मैले ऋतु धर्मको बारेमा भने अब नक्षत्र के केमा पर्दा राम्रो हुन्छ होइन यो रज दर्शन गर्ने शुभ नक्षत्रहरू कुन हुन् श्रुते त्रयमृदो क्षिप्र ध्रुव स्वातो सीताम्बरे मध्यम च मूलाधि तेभे पितृमिश्रे परेश्वर कति राम्रो लेखा छ यहाँ हेर्नु त है यहाँ के लेखा छ भने श्रवण नक्षत्रमा श्रवण नक्षत्र धनिष्ठ नक्षत्र शतभिषा नक्षत्र हा अनि मृगशिरा रेवती चित्र अनुराधा हस्ता अनि अश्विनी तिस्य अनि उत्तर भाद्रपदा उत्तर साढा र उत्तर फाल्गुनी तिनटा र रोहिणी यस्ता त्यति मात्रै होइन स्वाति नक्षत्रमा त्यसमाथि पनि सेतो वस्त्र पहिलोचोटि रज धर्मको दर्शन गर्नु राम्रो हुन्छ बुझ्नुभयो अनि मूल नक्षत्रमा पुनर्वसु नक्षत्रमा मगन नक्षत्रमा विशाखामा कृतिकामा होइन अनि यो अलिकति यस्तोमा ऋतु धर्मको लागि चाहिँ देख्यो भने अशुभ हुन्छ अनि अरू बचेका सबै नक्षत्रहरूमा के हुन्छ एकदमै धेरै अशुभ हुन्छ हामीले भन्ने गर्छौं नि पहिलोचोटि रज धर्म भएको रजसोला भएको छोरीहरूलाई बाबाले हेर्न हुँदैन दाजुभाइले हेर्न हुँदैन हेर्न हुन्छ तर यो नक्षत्रहरू मिलाएर साइज जुराएर एक महिना पछाडिको समयमा शुद्ध भएको बेलामा हेर्ने चलन छ होइन अब यो विशेष गरी पहिलोचोटि रज सोला अथवा रक्तस्राव भएको बेला हेर्न नहुने निश्चित समय के हो त प्रभु भद्रा निन्द्रा संक्रमे दर्श रिक्ता सन्ध्या षष्ठी द्वादशी वैर्धृतेषु रोगष्टम्या चन्द्र सूर्य परागे पतिचाद्यम नो रज दर्शनम सात आज एकदमै बुझ्नुपर्ने कुरा छ है हजुर बुझ्नु भएन भने घाटा लाग्छ फेरि आज आज तपाईँहरूले कुरो बुझ्नु भएन भने हामीलाई भोलि फोन गर्नुहोला अनि हामी त्यसको लागि बताउनेछौ है सबैभन्दा रजस्वरा धर्म भनेको सुतेको बेला भयो भने भद्रकालमा भयो भने अशुभ मान्ने गरिन्छ आइतबारको दिन संक्रान्तिको दिन औँसीको दिन चतुर्थी नवमी चतुर्दशीको दिनमा रजस्वला भयो पहिलोचोटि भने त्यसलाई पनि अलि शरीर रोगी हुन्छ है त्यस पछाडि ख्याल गर्ने बुझ्नुभयो कि भएन अनि षष्ठी द्वादशी अष्टमी वैधृति योग व्यातिपात योगमा पर्यो भने के हुन्छ रोगले ग्रसित हुन्छ त्यो मात्रै हो र अनि सूर्य ग्रहण लागेको बेला चन्द्रग्रहण लागेको बेला पनि के हुन्छ अशुभ हुन्छ रे अब अर्को एउटा कुरा फेरि महत्वपूर्ण कुरा हामीले सामान्य कुरा लिन्छौ ठिक छ मिन्स हुनुभयो अझ तपाईँहरूले ऋतु धर्म हुनुभयो नछुने हुनुभयो होइन तर त्यो नहुने पनि साइज छ हजुर हाम्रो ज्योतिष शास्त्रमा छ त्यस्तो
रजस्वला भएको बेला पवित्र तीर्थमा गएर नुहाउन हुँदैन, सकभर घरमा पनि बाथरूममा नुहाउन हुँदैन, छुट्टै पानी अरूलाई थाप्न लगाएर अलि अलग्गै ल्याएर त्यो पानी अन्त नजाओस् ती माटोमा बिलास, त्यस्तो ठाउँमा गएर नुहाउनुपर्छ। हाम्रो विधिले त हो नि, आजभोलि कसले मान्दिने हाम्रो कुरा, कसले सुन्दिने हाम्रो कुरा, हुन चाहिँ त्यो हो है। फेरि कुनै कुनै मान्छेहरू कहिले कहिले रजस्वला भएको बेला जस्तै पवित्र नदीहरू तर्न पनि हुँदैन भन्ने शास्त्रमा लेखेको छ, म सबै कुरा भन्ने छु आज। पवित्र दिन पवित्र नदीहरू मन्दिरहरूमा प्रवेश निषेध गरेको छ त्यो बेला मान्छेलाई नुहाउन त कुरै परै जाओस्। अब नुहाउने पनि दिन छ हजुर, रजस्वला भएको मान्छेले कुन दिन चाहिँ नुहाउने ल सुनिस, यो कहाँ लेखा छ गुरु भन्नु होला, फेरि मलाई आएर गाली गर्नु होला, फेरि आजभरि फेरि महिलाहरू पढ्नु सुन्नु छैन बुझ्नु छैन आकाशबाट खुतक्कै झरे जस्तो गर्नुहुन्छ फेरि होइन, यो होइन हजुर। सबै हामीलाई भगवानले बनाउनु भएको देन हो, भगवानले गर्नुभएको चिन्तन हो, भगवानले गर्नुभएको सबै आशीर्वाद हो, यो सबै भगवानको वचन हो, यसलाई मान्नै पर्छ हजुर। मान्नेन भने दुःख पाइन्छ, दुःख पाएका धेरै घटनाहरू छन् होइन। शास्त्रले लेखेको छ कुन कुन बेलामा गएर चाहिँ स्नान गर्यो भने हामीलाई शुभ हुन्छ, हाम्रो शरीर फुर्तिलो हुन्छ, शरीर रोगी हुँदैन। कोही कोही मान्छेले रोगी हुन्छन् नि, पहिले त ठिकै थियो गुरु बा, यो महिनावारी हुन सुरु गरेपछि रोगी भई छोरी भन्ने आउँछ कति आमाहरू मसँग, यहाँ त मलाई थाहा छ। त्यो के भयो त भन्दा तपाईँहरूको नुहाउने क्रम मिलेन, बार्ने क्रम मिलेन, छुवाछुत गर्न भएन, दोष लाग्छ नि हजुर। स्नान गर्ने मुहूर्त भनिदिन्छु, ऋतु धर्ममा स्नान गर्ने मुहूर्त, हस्ता नील दिश्व मृगमत मैत्र बसु ध्रुवाखे साक्रान्वित शुभ तिथो शुभ बासरे स्नाया दतार्थ भवती मृग पोषण वायु हस्ता सिद्धातृभिरम लवते च गर्भम। लो यहाँ के भन्छ अन्तिममा थाहा छ, गर्भम लवते यो साहित्य मिलेन भने, नुहाउने साहित्य मिलेन भने छिट्टै दिएका छन् अरे कि हजुर। म यसो अर्थ भनिदिन्छु ल हजुर, हस्ता नीला श्री मृग मैत्र बसु ध्रुवाख्ये साक्रान्वित शुभ तिथो शुभ वा सरे छ। आहा कस्तो राम्रो श्लोक छ, यस्तो पढिरहँदा त आनन्द लाग्छ क्या, यस्ता यही शास्त्रका कुराहरू सुन्नु भने तपाईँलाई भन्न पाउँदा झन् आनन्द। सुन्नु भएको छ आज मजाले होइन, हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र मृगशिरा नक्षत्र अनुराधा नक्षत्र धनिष्ठा नक्षत्र ध्रुव संज्ञक नक्षत्र भनेको तीनटा उत्तरा भनेको तीन उत्तर भाद्रपदा उत्तर साढा उत्तर फाल्गुनी होइन, तीनटा नक्षत्र उत्तरवाला र रोहिणीमा अनि ज्येष्ठा नक्षत्रमा अनि शुभ तिथिहरूमा शुभ बारमा भनेको शनिबार मंगलबार आइतबार पार्न भएन है हजुर। यो दिनमा चाहिँ नुहायो भने के हुँदो रहेछ, राम्रो हुन्छ। अब यी दिनहरू छोडेर यी नक्षत्रहरू छोडेर हत्तर पत्ता खोलामा बस्यो भने के हुन्छ, मृगशिरा नक्षत्रमा रेवती नक्षत्रमा स्वाति नक्षत्र हस्त नक्षत्र अश्विनी नक्षत्र र रोहिणी नक्षत्रमा स्नान गरे भने के हुन्छ, अतिशीघ्र गर्भ धारण गर्नेवाला हुन्छ अरे, बुझ्नुभयो। अब यहाँ के हुन्छ भने यो बार पनि मिल्नु पर्यो नक्षत्र पनि मिल्नु पर्यो हजुर, दुइटैमा मिलायो भने सबै राम्रो भयो। नक्षत्र मात्र लियो भने पनि के हुन्छ, छिट्टै बिहे हुनेवाला हुन्छ अरे, भनेको अलिकति चरित्रहीन पनि हुन्छन् कि भन्ने संकेत पनि गर्न खोज्या होला शास्त्रले होइन। अलिकति यसमा केही न केही अलिकति केही न केही अशुभता पनि देखिया छ मैले बुझेको छु है हजुर। यो दिनहरू हेरेन भने यहाँ के लेखा छ, गर्भम लभते छ, गर्भ धारण गर्नेवाली हुन्छन् चाँडै भनेको चाँडै बिहे हुन्छ भन्न खोज्या त हो नि, चाँडै बिहे भनेको एघार बाह्र वर्षमै बिहे हुन्छ नि हजुर
होइन अलिकति चरित्र हिँड्नु भइहाल्छन् कि भन्ने शंका पनि होला, शास्त्रले पुरै तोकेर नभनिदिएको होला। ध्यान दिएछ हजुरबा, हजुरहरूले बुझ्ने कुरा हो यो। हामीले शास्त्रका श्लोक पढेका छौं होइन, अनि यस्ता कुराहरू तपाईँले ध्यान गर्नुपर्छ। यो अब बल्ल हामी लाग्यौं के भयो, यो एउटा स्त्रीको लागि धर्म, स्त्रीहरूको लागि। मलाई धेरै आमाहरूले सोध्नुहुन्छ, गुरु यस्तो यस्तो कुरो आयो, मेरो छोरी आज रजस्वला पहिलोचोटि भइन कि गुरुबा बुवाहरूले हेर्न हुँदैन हो, दाजुभाइले हेर्न हुँदैन हो भन्नुहुन्छ। हुँदैन नि हजुर, यो हाम्रा ऋषिहरूले, हाम्रा पूर्वजहरूले गरेका रिसर्च, हाम्रा पूर्वजहरूले गरेका खोज अनुसन्धान साँच्चीकै सत्य छ। यसमा अझ धेरै कुरा भन्न मन थियो, अब कति कुरा तपाईँलाई पच्दैन भने त फेरि होइन, भोलि समस्या होला तपाईँ धेरै गुरु बोल्नु भन्नुहोला। त्यही भएर यतिसम्म बोल्न सके मैले, जुन श्लोकमा थियो त्यसमा अलिअलि घटाएर बोलेको छु। धेरै कुरा लेखिदिएको छ हजुर यहाँ त, यो के हो, स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर, बुझेपछि हजुर। आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज होइन, बढ्यो पक्कै पनि बढ्यो है। अब हामी स्वर संस्कारमा जाउँ। स्वर संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ, गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो, भनेको तपाईँ हामी पैदा हुने संस्कार हो। हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गर्न न हामी मानव भयौं होइन। अब यो के हुन्छ, हामी मानवको लागि सोह्रवटा संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा, गर्भधानै संस्कारयुक्त भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब यही गुरुबालाई सबै थाहा पाउनुहुँदो रहेछ भन्छन् होइन। अब यो के हुन्छ भने, सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने, अब यी सबै कुरा देखिन्छ हजुर। ज्योतिष भनेको के हो, चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर, अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढ्यो भने देखिँदैन। टिको लगाएर धोती मात्र लगाएर छन् नि आजभोलि बाहुन, त्यस्ता बाहुन ल्याउँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो होइन हजुर। त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौं, मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको छैटौं श्लोकमा लेखेको श्लोक वाचन गरे। भद्रा षष्ठी पर्व रिक्तास्त संध्या भोमार काल कार किनारा द्यरात्रि चतस्त्र गर्भधानम त्यवेन दकम मैत्रम बारहस्वाति विष्णुवस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्तास्त, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो, पर्व हामी ज्योतिष शास्त्रले भन्छौं अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भदान गर्न भएन है हजुर। यो बेला रहेको गर्व रह्यो भने राम्रो हुँदैन भन्न खोजे हो क्या, बुझ्नुभयो कि भएन। रिक्त तिथि चतुर्थी नवमी चतुर्दशीलाई रिक्त तिथि भन्छ होइन, रिक्त तिथिको बेला पनि के गर्न भएन, गर्भधान गर्न भएन। नन्दा च भद्रा च जया च रिक्ता पूर्णेतु मध्ये शुभ मध्ये सस्तो होइन, तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्ने यहाँ सन्ध्याकाल सन्ध्या भौमार्क सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर। मंगलबार है अनि आइतबार अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको चारौं दिनसम्म पनि गर्भदान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्दात्मक छन्,
कति कुराहरू चाहिँ हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गरे भने पुत्र हुन्छ भनेर अन्य अन्य शास्त्रमा पाइएको छ, तथापि पुत्र चाहनेवालाले मान्छेले बिहिबार चाहिँ अनिवार्य हो है हजुर, आइतबार मंगलबार पनि भन्छन् पुरस्कारक बार भनेर, तर बिहिबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूमा के गर्न भएन, गर्भदान गर्न भएन, अनि उत्तर फाल्गुनी उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा होइन कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ त भन्दा उत्तर फाल्गुनी उत्तर साढा र उत्तर भाद्रपद मृगशिरा हस्ता नक्षत्र अनुराधा नक्षत्र रोहिणी नक्षत्र स्वाति नक्षत्र श्रवण नक्षत्र र धनिष्ठा नक्षत्र अनि सप्तभिष्ठा नक्षत्र यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ अनि सकभर ऋतु धर्म भएको दस दिन कट्यो भने चौध दिन पन्ध्र दिनसम्म रह्यो भने त्यसमा पनि बिहिबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर, अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त्यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन, तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भयो भने यी सबै कुराहरूलाई तपाईँले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अनि तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आत्तिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउन सक्छ, त्यो दिन भनिदिनेछौ। तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो यो दिन तपाईँलाई हुँदैन, यो यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधान संस्कारपछि अब हाम्रो सोह्र संस्कार मध्येमा होइन, गर्भधान संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्तोन्नयन संस्कार पनि हुन्छ है, सीमन्तोन्नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा यो चाहिँ तीन महिनामा गर्ने संस्कार हो हजुर, किन त भन्दा यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि। यहाँ शास्त्रले त के भन्छ भने, अब फेरि यसो बोल्दाखेरि अलिकति तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेव, पुंसवम कारक विद्वान सहे वैक दिहे थवाह, निसिंह दैवज्ञमा लेखेको छ छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ बुझ्नुभयो, संस्कार गरियो भने हुन्छ। तीन महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोज्या हो शास्त्रले। तीन किनभने तीन महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अङ्गहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु, सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने गर्भमा रहेको
बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखाएको छ। बुझ्नुभयो? के लेखाएको छ भने सिमन्दनन संस्कार गरिसकेपछि बालकको अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो, तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ, कसैको चाहिँ कपाल हुँदैन नि बच्चाको, होइन? मान्छेले के भन्छन् यहाँ, कपाल धेरै भएको बच्चा जन्मियो भने रोगी हुन्छ, त्यस्तो भन्नुहुन्छ? हुँदैन, कसैको कपाल एकदमै हुँदै हुन्न नि त, यो चाहिँ निरोगी हुन्छ भन्छन्, त्यो होइन हजुर। कपाल हुने र नहुनेमा गर्भिणी महिलाले बच्चा गर्भमा भएको बेला, होइन, यो चाहिँ तीन महिना, चार महिना, पाँच महिना, छ महिनासम्म गरिने संस्कार, यसलाई विशेष छ महिनामा गर्नु भन्छन्, होइन? यो चाहिँ जति स्त्री मान्छे चाहिँ कपाल कोर्दै आफ्नो सिउँदोमा सिन्दुर लगाइन्, कपाल मिलाइन् भनी, अनि छ महिनामा चाहिँ यो सिमन्तनयन संस्कार गर्यो भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे क्या हजुर, रौँको परिपक्वता, रौँमा विकास बढी हुन्छ अरे। अब यसको लागि अर्थमा भनिदिन्छु, के गर्दा हामीले के गर्न सकिन्छ भन्दा, गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन, एक अर्थ। अर्को कुरा, छोरी मान्छेको गहना भनेको श्रृङ्गार हो, श्रृङ्गार बिना, श्रृङ्गार रहित कहिल्यै पनि बस्न हुँदैन। सिउँदोमा सिन्दुर, कपाल गएर चिटिक्क पारेर बस्यो भने के हुने भयो, बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ। त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार, तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या, धन, सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हो नि, होइन र? अब यहाँ के लेखाएको छ भने, यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ, म यो पनि तपाईँलाई जानकारी गराउँछु। जीवा करिदिने मृगजनी रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मार्कर साष्टवर जतिथि भीम सिथाधिपे पौरवे श्रीमन्तष्टमाष्टमासी शुभदै केन्द्र त्रिकुणे खले लभीरी त्रिशुवा ध्रुवान्त देहे लग्ने सपुबाम सके। यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ, बिहिबार, आइतबार अनि मंगलबारमा मृगशिरा, पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र, मूलमा, श्रवण नक्षत्रमा, पुनर्वसु नक्षत्रमा, हस्त नक्षत्रमा, अनि चार, नौ र चौध तिथिमा, औंसीमा, द्वादशीमा, षष्ठी अष्टमी तिथिमा, यी सबै कुराहरू छोडेर गर्भ मासको एक महिना छोडेर, यानि कि छैटौं महिना भइसकेपछि शुभ मुहूर्तमा सबै ग्रहहरू केन्द्रवर्ती भएको बेलामा, अथवा त्रिकोण भनेको पाँच नौ घरमा एकदम शुभ ग्रह भएको बेला, पाप ग्रह चाहिँ तीन छ एघारमा भएको बेला, होइन, श्रीमन्त संस्कार शुभ हुन्छ भनेर लेखा छ यहाँ। अब यो श्रीमन्त संस्कार भनेको चाहिँ भगवान विष्णुको पूजा गर्ने संस्कार हो। भगवान विष्णुको पूजा गरिन्छ श्रीमन्त संस्कारमा। अब मान्छेले बुझ्दैनन्, अब आजभोलि दही चिउरा खाने चलन छ, भुँडी देखाउ, अब फेरि अब यो कुरो भन्ने हजुर, फेरि आइहाल्यो कुरो, होइन, बोल्न मन लाग्छ फेरि मलाई। गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन, भोलि जे पनि हुन सक्छ, यो चाहिँ पक्का हो फेरि, किनभने हामी त संस्कार गर्दैछौ, हामी त संस्कारलाई संस्कार मान्दैछौ, संस्कारी बन्दैछौ हामी। अब त भएको नभएको चाहिँ फोटो खिचेर जात्रा गर्ने हो, कस्तो लाग्दैन भएको है, त्यो गर्न हुँदैन, राम्रो होइन हजुर। अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस्, केही भएर परेन, के गर्नु त, होइन? अब के छ भने, श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे। शास्त्रमा के लेखाएको छ भने, कल लगनाश भया वास्थित करोत मृति समुद्भव
केस उम्रिने संस्कार भएकाले यसलाई केस संस्कार पनि भनिन्छ, श्रीमन्त संस्कारलाई हजुर है। अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त सञ्चयको वृद्धि हुन्छ अरे, द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु, तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे भनेको अहिले मैले भनेको थिइनँ, तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोरा हो कि छोरी तीन महिनापछि थाहा हुन्छ, अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर, पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर, अनि बल्ल हाम्रो डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब चाहिँ हेर्न मिल्छ है भनेर छालाहरू पनि पुरै बनिसकेपछि। छैटौं महिनामा रोम, रोम भनेको कपाल रौं होइन, रौं उत्पन्न हुन्छ अरे। सातौं महिनामा चेतना शुरू हुन्छ, डर भय चिन्ता भोक प्यास चेतना। आठौं महिनामा के हुन्छ, आठौं र नौ दुईटा महिनामा चाहिँ के हुन्छ, शरीरको विकास हुन्छ पूरै, चेतना पनि भयो, छाला पनि भइसक्यो, रौं पनि आइसक्यो, हड्डी पनि बन्यो, सबै अङ्ग भङ्ग पनि पूरा परिपूर्ण भयो। अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ, अङ्गहरू एकदम बलिवान हुन थाल्छन्। त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना त झनै गाह्रो होइन, आठौं महिनादेखि त सबै कुराहरू परिवर्तित भइहाल्छ, बुझ्नुभयो। अब सबैभन्दा गर्भधान भइसकेर गर्भिणी महिला हुनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण महिना चाहिँ तीन महिना हुन्छ भनेर शास्त्रमा लेखा छ, किन तपाईँले अङ्गभङ्गहरू निर्माण हुने महिना हो नि त होइन, किनभने छोरा हुने कि छोरी हुने भन्ने कुरो तीन महिनामा थाहा हुन्छ हजुर, हेरिसी है। त्यसो हुँदाखेरि हाम्रो संस्कारद्वारा पनि छोराछोरीको निर्माण हुँदो रहेछ, त्यही भएर चाहिँ तीनौ महिनामा चाहिँ पुंसमन नाम गरेको संस्कार गर्नुपर्छ भनेर शास्त्रहरूमा व्याख्या गरिएको छ। अब कति कति संस्कारहरू आचार्यले के भन्नुहुन्छ भने पुंसमन नाम गरेको संस्कार र सुमन्त नाम गरेको संस्कार कति बेला अब समय सन्दर्भ मिलेन, काम छुट्टीहरू भएन भने एउटै बेला गरे पनि हुन्छ, सायद मिलाएर पनि भन्छन्, तर दुईटा संस्कार फरक फरक तरिकाले गरेको राम्रो हुन्छ शास्त्र अनुसार है। यो हुन्छ अब के हुन्छ भने विशेष गरी श्रीमन्त नयन संस्कार अनिखेर चाहिँ पुंसमन नाम गरेको संस्कार गरिसकेपछि अब हामीले के गरिन्छ, यो तीन महिनामा विष्णुको पूजा, छ महिनामा विष्णुको पूजा गरिसकेपछि जात कर्मको संस्कारमा पुग्नुपर्छ हामी एकैचोटि। हामीले जुन तपाईँहरूले चाहिँ अहिले कति आठ महिनामा गर्नुहुन्छ नि होइन, दही चिउरा खाने हो स्वागत गर्ने, त्यो हाम्रो संस्कारभित्र पर्दैन प्रभु, त्यो अहिले के हो पश्चिमाहरूको संस्कार हो, हाम्रो संस्कारको नामै छुट्टै छ। हाम्रो संस्कारले के भन्छ भन्यो भनिनँ मैले, साडी चोलो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ, अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले, त्यो नाटक राम्रो होइन, त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो है हजुर। अब आज मैले पाएको छु भन्ने ठाउँ भन्ने हो मैले त, म किनभने शास्त्र हातमा छ, शास्त्र मैले पढिएको छु, शास्त्रभन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर, कि म सनातन होइन भन्नुहोस् तपाईँलाई भनेकै होइन, तपाईँ हो, तपाईँ धार्मिक हो, तपाईँ संस्कार मान्नुहुन्छ, गुरुबा भन्नुहुन्छ, भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि, शास्त्र मान्ने मान्छेले त शास्त्र पनि मान्छु यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर, पाइएन नि होइन। अब जात कर्म गर्ने संस्कार के हो त भन्दा तज्जात कर्म आदि शिशुर विषयम परवाख्यरिक्तो नतिथो सुभेन्नि एकादशे द्वादशके विघस्त्रे मृदु ध्रुव क्षिप्र प्रचुरोडु सुस्यात्। यो शास्त्रले के भन्छ भने
जातक कर्म गर्नु भनेको धेरै राम्रो संस्कार हो, जातक कर्ममा सूतक लाग्दैन भन्दै अहिले फेरि अब जातक कर्म क्रिया कुर्यात् पुत्रायुः श्रीवृद्धियते ग्रह दोष विनाशाय सूतिका शुभ विक्सिदे। यो संस्कार चाहिँ अलिक गर्न पाइँदैन क्या, यो चाहिँ थाहै नहुने भयो। म तपाईँलाई भनिदिन्छु गोप्य कुरा, यो जातक कर्म भनेको के हो भने, जब छोरो जन्मियो, छोरी जन्मिन्, एउटा कुनै बच्चा जन्मियो भने नाल काट्नुभन्दा अगाडि ग्रह शान्ति गर्नुपर्छ बच्चाको आयु वृद्धिको लागि। के ल्याएको यहाँ, श्री वृद्धि अते, श्री आयु आरोग्य ऐश्वर्य धन सम्पत्ति वैभव। हामी कर्म गर्दैनौँ भने मेरो छोरो बिरामी भयो, मेरो छोरो दुःख पायो भनेपछि अनि दौडेर आउँछौ गुरुबारसँग, होइन हो कि न भनिन्छ त, हो त्यही भएर गुरु बिग्रियो। हामी के भन्छौ, छोरो जन्मिने बित्तिकै पहिले एउटा ग्रह शान्ति गर्नु है, ग्रह पूजा गर्नु भन्छौ, कसले गर्ने त्यहाँ त्यो बेला, झन् आजभोलि त अब प्राय हस्पिटल भन्न थाल्यो, थाहै दिँदैन, अलिकति त्यहाँ कर्म हीन भयो है हजुर। अब अर्को कुरो के छ भने, जातक कर्म यो गर्नु भनेको के हो भने, प्राङ नाडी बदनात पुंसो जात कर्म विधि यते है, नाल छेदन भन्दा पहिलेको यो कर्म गर्नु, किनभने जात कर्म क्रिया कुर्याद पुत्रायुः श्रीवृद्धियते श्री ही वृद्धि ही आयु वृद्धि ही ऐश्वर्य वृद्धि ही हुन्छ त गरे भने। हामीले कहिले कहीँ सुनेको छैन भागवतमा, भगवान श्रीकृष्ण जन्मिँदाखेरि नन्द बाबाले के गर्नुभयो, कति दान, आमा त्यत्रो गाई दान गर्नुभयो अरे है नन्द बाबाले। त्यही भएर भगवान हेर्नु त कति पराक्रमी हुनुहुन्छ भगवान श्रीकृष्ण, संसारले पूजित हुनुहुन्छ। ल हेर्नुहोस्, यो संस्कारले गर्दाखेरि हो त, साँच्ची के हो, तपाईँहरू पनि आफ्नो छोराछोरीको संस्कार गर्नु है। तर अर्को कुरा भन्छु, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, जे कुरा पनि अलिकति पहिले हामीसँग खबर लिनु है हजुर। भरे के हुँदैछ भने गुरुबा भन्नु भने हामी कहाँ पुग्या हुन्छौँ, बर्बाद हुन्छ। बरु नम्बर छैन भने टिप्नु होला, म एकैछिनपछि यो भन्छु है, नम्बर भनिदिन्छु आज, म नम्बर भनिसकेपछि तपाईँहरूलाई पनि सजिलो होस् भनेर, होइन। अब यो जातक कर्म गरिसकेपछि अर्को एउटा कर्म आउँछ, जातक कर्म गरिसकेपछि हाम्रो संस्कारले के भन्छ, नामकरण संस्कार। कति दिनमा गर्ने त, कोही पाँच दिनमा भन्छन्, कोही फुफूले आएर गर्ने भन्छन्, होइन। प्राय जसो यो गुरुङ मगर राईहरू चाहिँ अब आफ्नो निनीले आएर गरिदिने, अनि के भन्छ कुकुर आफ्नो हुन्छ नि आफूभन्दा ठुलो फुपूहरूले भिनाजुहरूले आएर नाम सुनाइदिने चलन छ भन्नुहुन्छ, त्यो आफ्नो ठाउँमा संस्कार त्यसलाई पनि नमास्नु। तर हाम्रो शास्त्र ज्योतिष शास्त्रले वैदिक शास्त्रले भन्छ, एकादशे द्वादशे द्वादशकेपि, एघारौं दिनमा पहिलो, एघार दिनमा भ्याइएन भने बाह्रौं दिनमा गर्दा पनि फरक पर्दैन भन्नेहरूले है।

0: वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका
1: के छ भने जातक कर्म संस्कारमा पनि धेरै कुरामा फरक हुन्छ हजुर. नामाकरण गर्ने संस्कार मुख्य कलशमा चाहिँ हामीले आह्वान गर्नै पर्छ. एकदमै बिग्रिएका छन् तसर्थ कर्महरू नबिगारौं भन्छ. अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर है.

0: संस्कृतिको स्तम्भ सनातन रेडियो के कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने
1: अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर है शास्त्रहरूमा धेरै कुराहरू बताइएको छ हाम्रो संस्कार मध्येमा मैले आज के भने नामाकरण संस्कारसम्म बताएँ तपाईँलाई होइन अनिखेर चाहिँ भोलिदेखि म फेरि तपाईँलाई अब यहाँ केसम्म लेखेको छ भने सुत्केरी महिलाले नुहाउने दिन चाहिन्छ मन लागेको दिन नुहाउन पाइँदैन तर पहिलो नुहाइ है फेरि सुत्केरी भइयो पहिलोचोटि नुहाउँदाखेरि चाहिँ साई धेराउनुपर्छ भनेको छ यसलाई सम्भव आज भएन कार्यक्रमको हामी लगभग अलि पछाडि आइसकेका छौं प्राविधिकबाट हात हलिरहेको छ समय सकिन आँटो है गुरूजी भन्दै हुनुहुन्छ तसर्थ अलि सम्भव कम हुन्छ नि त त्यही भएर अर्को दिनमा हामी कहिलेकाहीँ सम्भव भएछ भने तपाईँहरूलाई मैले यहाँ

0: यहाँबाट अगाडि पक्कै पनि जाने नै छौ। आजको लागि भने कार्यक्रम ज्योतिष दर्पण
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
6: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
10: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81औं महासभाका अवसरमा आज न्यूयोर्क भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढ़ीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदान प्रदान गरेका छन्। दुवै राष्ट्रका विदेश मन्त्रीले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढ़ाउने विषयमा जोड़ दिएका छन्। नेपाली कंग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। केही बेरमा शुरू हुने बैठकमा आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा हिजोसम्म 118 जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। बैठकमा विभिन्न 9 एजेण्डामाथि बहस भइरहेको छ। एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनयन पोलिट ब्यूरो र स्थायी कमिटी गठन गर्नेछ। केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनेछन्। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नेछन्। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

0: उल्लास भए अरू किन खोज्ने।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझदेखि दुवै पोखरा दुवै रूटमा फ्लाइ दुवैको नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। संयुक्त अरब इमिरेट्स यूएईको ध्वजावाहक वायुसेवा कम्पनी फ्लाइ दुवैले सो रूटमा नियमित उडान गर्ने तयारी गरेको हो। 2079 पुष 17 गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा विमानस्थलमा हालसम्म नियमित उडान प्रभावकारी हुन सकेको छैन। आज साँझ 6:15 बजे जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछ। त्यसपछि आजै साँझ 7:15 बजे पोखराबाट यात्रु लिएर जहाज दुबईका लागि उड्नेछ। पोखरा विमानस्थल सञ्चालनपछि हालसम्म 73 वटा चार्टर र 73 वटा नियमित गरी कुल 146 वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। यो नियमित उडानले पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनलाई सहज बनाउने र स्थानीय उत्पादन निर्यातको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सड़कमा अवरोध तथा जोखिम देखिएको हो। काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै रसुवामा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। नुवाकोटमा टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घेचेट खोला क्षेत्रमा सम्भावित बाढ़ी तथा पहिरो जोखिम रहेको छ। यस्तै नुवाकोटकै विदुर नगरपालिका 10 सिमटारमा पासाङ लामु सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। न्यूयर्कमा संयुक्त राष्ट्रसंघको महासभाको बैठक जारी रहँदा अमेरिकी र इरानी अधिकारीबीच साइडलाइन वार्ता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले उनका प्रमुख दूतहरू स्टीभ विटकोफ र ज्यारेड कुस्नरले इरानी अधिकारीहरूसँग भेटवार्ता गरेको बताएका हुन्। यद्यपि उनले वार्तामा भएको छलफलबारे पनि केही जानकारी दिएनन्। ट्रम्पले इस्लामिक सभ्यतालाई नै विनाश गर्ने धम्की दिइरहेका बेला तेहरानसँगको वार्ता अप्रत्याशित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले टिप्पणी गरेका छन्। वाशिङटन र तेहरान बीचको संचार महीनौसम्म रोकिएपछि यो पछिल्लो वार्ता भएको। यसअघि राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरान युद्धको बचाउ, तेहरानलाई हर्मुजको जलमार्ग पुनः खोल्न र वार्तामा फर्कन दवाब दिएका थिए। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया खेलाड़ी ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह 4:30 बजे शुरू हुनेछ। समूह चरणमा चिनिया, ताइपेई, नेपाल, श्रीलंका र थाइल्याण्ड छन्। समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमीफाइनल प्रवेश गर्नेछन्। आजै चिनिया ताइपेईलाई हराउन सके नेपालको सेमीफाइनल यात्रा थप सहज बन्नेछ। महिला कबड्डी आज नेपालका खेलाड़ीले पौडी, बक्सिङ, कराते, स्क्वाश, टेबल टेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ। हवस् त कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98420-82776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल।
13: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
12: प्रोप्राइटर प्रतीक्षा दाहाल।
13: सम्पर्क नम्बर 98163-55553
12: र 98423-18-049। कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
14: ओहो लु, नमस्कार है सर।
15: ओहो लु, नमस्कार है सर। नमस्कार।
14: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो? हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल 9865349444
16: र 0295901055।
18: More style, more design. Total Tailors.
19: ऐ नै मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
20: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
19: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
20: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
21: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
20: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
21: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
20: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
21: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
20: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
21: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
20: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
21: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
20: थप जानकारीको लागि 0295562061,
21: 0295703315
20: र 9852601177
21: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
20: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
20: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
20: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
20: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
20: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
20: बाङ्गोटिङको दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
20: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 9842226667।
22: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
23: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
22: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
23: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
22: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
23: ए ल ल, सँगै जाउँ न भाइ।
20: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
21: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
20: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
21: सम्पर्क नम्बर 9860 96 40 00
20: र 9819 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी

0: पर चैनपुर पोखरी बजार संकुआ सभा
1: प्रोप्राइटर सुनु एन भीम का डायरी
0: संपर्क 0291400084 र 9804045827।
2: आयो सबको घर घरमा
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
3: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029-562-061
11: 029-570-315
10: र 98-520-7177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र

0: दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819320375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825161580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएछ?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwa Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429809801, जनक पौडेली, 98525358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: खाँचबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँचबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँचबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँचबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843447262,
2: 9810555580
8: र वाट्सएप नम्बर 9852028646।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

मनले लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ, म सँगै

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: लाई पहिलो पदक बक्सिङका खगेन्द्र अन्तिम सोह्रमा प्रवेश गर्दा टेबल टेनिस र स्क्वाइसमा निराशा। आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन आग्रह। नेपालको सार्वजनिक ऋण करिब पौने 30 अर्ब खर्ब पुग्यो। नेपाली रूपियाँ कमजोर बन्दा वैदेशिक ऋणको दायित्वमा भार थपियो। र राष्ट्रसंघको महासभाको बैठक जारी रहँदा अमेरिकी र इरानी अधिकारी बीच न्यूयोर्कमा साइडलाइन वार्ता।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा। समाचार अब विस्तारमा।
7: कराटेका तेन्जिङ शेर्पाले विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयो हासी जिम्नेजियममा आज भएको खेलमा लावसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले एक इपोन सहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका थिए। जापानको नागोयामा जारी 20 एसियाली खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो। यसैबीच एसियाली खेलकुदमा नेपालको टेबल टेनिस र स्क्वास तर्फका खेलाड़ी बाहिरिएका छन् भने बक्सिङका खगेन्द्र रोका मगर अन्तिम 16 प्रवेश गरेका छन्। महिला टेबल टेनिस सिंगल्समा नविता श्रेष्ठ चाइनिज ताइपेकी खेलाड़ीसँग 4-1 पराजित भइन्। नविताले पहिलो गेम 11-9 जिते पनि त्यसपछि लगातार 4 गेम गुमाइन्। यसअघि इभाना थापा पनि पहिलो चरणमै उज्बेकिस्तानकी खेलाड़ीसँग 4-0 पराजित भएकी थिइन्। यस्तै स्क्वासको मिक्स डबल्समा विपना ब्लोन र अरहन्त सिंहको जोड़ी पाकिस्तानका खेलाड़ीसँग पराजित भएका थिए। बक्सिङको पुरूष 60 केजीमा भने खगेन्द्रले मकाउका एल्भिन जोन रेयस सालिनासलाई 5-0 हराउँदै अन्तिम 16 स्थान बनाएका छन्। उनको अर्को खेल पर्सी शुक्रबार हुनेछ।
4: नेपालको सार्वजनिक ऋण करिब पौने 30 खर्ब पुगेको छ। आर्थिक वर्ष 2083-84

0: सम्म मुलुकको सार्वजनिक ऋणको दायित्व 29,81,70,28,00,000 रहेको छ। यो ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.5% हो। नेपालको जीडीपी 66 खर्ब हाराहारीमा छ। भदौ असाप्तसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा बढ़ी छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैदेशिक ऋण दायित्व कुल 16,11,18,83,00,000 रूपियाँ छ। यो कुल सार्वजनिक ऋणको 54.19% र जीडीपीको 24.41% हो। भदौसम्ममा मुलुकको आन्तरिक ऋण दायित्व कुल 13,61,87,09,00,000 रूपियाँ छ। यो कुल ऋणको 45.81% र कुल गृहस्थ उत्पादनको 20.63% हो। पछिल्लो समय अमेरिकी मुद्रा बलियो बन्दै जाँदा नेपाली रूपियाँ अवमूल्यन भएको छ, जसको प्रभाव प्राय वैदेशिक ऋणको दायित्वमा भार परेको छ। विनिमय दरको उतार चढ़ावका कारण मात्रै 2082 चैत्र मसान्तसम्ममा 1,75,75,73,00,000 बराबरको अतिरिक्त ऋणको भार थपिएको महालेखाले औल्याएको छ।
1: आगामी 3 दिन देशका अधिकांश स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा आगामी 3 दिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जनाएको हो। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको हिमाली पहाड़ी तथा तराई भूभाग, बागमती प्रदेशका पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि दिउँसो कोशी मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ। भोलि राति कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना छ। शुक्रबार राति त्यसका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
0: यसैबीच जल तथा मौसम विज्ञान विभागले पर्सी शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुका साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको उल्लेख छ। प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह समेत गरेको छ। यात्रा गर्ने परे अवस्था आएमा अतिरिक्त कपड़ा, खानेकुरा, पानी तथा प्राथमिक उपचारका आधारभूत औषधि साथमा राख्न पनि अनुरोध गरिएको छ।
1: कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खादबारी तुमलिङटार सभा खोला सड़क खण्ड दैनिक 9 घण्टा यातायात बन्द गरिएको छ। सदरमुकाम खादबारी तुमलिङटार सभा खोला सड़क खण्डको करिब 17 किलोमिटर कालोपत्रे सड़क मर्मत तथा चौड़ा गर्न आजबाट यातायात बन्द गरिएको सड़क डिभिजन कार्यालय तुमलिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताएका छन्। खादबारीबाट सभा खोलासम्मको सड़क खण्ड कालोपत्रे तथा चौड़ा गर्न असोज 6 गतेदेखि असोज 30 गतेसम्म दैनिक 9 घण्टा यातायात बन्द गरिएको कार्यालयले जनाएको छ। सो सड़क खण्डमा बिहान 8 बजेदेखि 12 बजेसम्म र दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म कालोपत्रे सड़क चौड़ा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताएका छन्। समयमै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सड़क डिभिजन कार्यालयले जनाएको छ।
0: मनास्लो हिमालको क्याम्प 3 मा हिउँ पहिरोमा परि मृत्यु भएका 2 जनाको शव आज बिहान 7 बजे हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। क्याम्प 3 बाट हेलिकप्टरमा गोर्खाको चुम्नुमुरी गाउँपालिका 1 सामा गाउँमा ल्याइएकोमा आज बिहान एभरेस्ट हियरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। गत असोज 4 मा क्याम्प 3 मा टेन्टमै हिउँले पुरिएको अवस्थामा जर्मन नागरिक 47 वर्षका ध्रुवज्योति गुहार र उनका सहयोगी संखुवासभा घर भएका 48 वर्षका फुर्सेम्बा शेर्पा मृत भेटिएका थिए। उनीहरू मकालो एडभेन्चर मार्फत मनास्लो हिमाल आरोहणका लागि पुगेका थिए। मौसम प्रतिकूल रहेकाले यसअघि शवलाई हिमालबाट उद्धार गरी काठमाडौँ लैजान सकिएको थिएन।
1: परराष्ट्र मन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा सक्रिय सहभागी हुँदै नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा अघि बढ़नुपर्नेमा जोड़ दिएका छन्। संयुक्त राष्ट्र संघको एकासीयौं महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूको उच्चस्तरीय मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिएका हुन्। उनले ग्लोबल साउथ नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा रूपान्तरण हुनु नै ती देशको सशक्तिकरण भएको उल्लेख गरेका छन्। अरूले तयार गरेका कार्यसूची कार्यान्वयन गर्नेमा मात्र सीमित नभई आफ्नो भविष्य निर्धारणका लागि नीति निर्माणको तहमा पुगेर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड़ थियो। यस जयशंकरसँगको भेटमा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढ़ीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको यज्ञबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
0: काठमाडौँमा मनाइए प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा शुरू भएको छ। इन्द्रजात्राको शुरूआतसँगै हनुमान ढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वज सहितको लिंगो ठडाइएको छ। इन्द्रजात्राको मुख्य शुरूआती विधिका रूपमा लिंगो उठाएपछि जात्राका सबै कार्यक्रम औपचारिक रूपमा शुरू हुने गरेको छ। इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो। यस अवसरमा इन्द्र भैरव गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ।
1: नेपाली कंग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिराहा सप्तरी सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले जानकारी दिएका छन्। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिला सहित 2 उपसभापति, एक सचिव र एक सचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ।
0: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहेको छ। केही अगाडि शुरू भएको बैठकमा आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा हिजोसम्म 118 जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। बैठकमा विभिन्न 9 एजेण्डामा बहस भइरहेको बताइएको छ। एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनयन, पोलिट ब्यूरो र स्थायी कमिटी गठन गर्नेछ। केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघ दरबारमा शुरू बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनेछन्। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नेछन्। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फरस्योत पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

डायरीमा अब बाँकी प्रसंग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझदेखि दुवै पोखरा दुवै रूटमा फ्लाई दुवैको नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। संयुक्त अरब इमिरेट्स यूएईको ध्वजावाहक वायु सेवा कम्पनी

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
4: 9010555580
1: र व्हाट्सएप नम्बर 9852028646।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: टाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842022667।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
6: हो। त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
13: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
15: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9863964000
3: र 9919326775।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
20: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: तँबाट एउटा काम पनि हुन सकेन। आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
3: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजात

0: सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिका चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
1: 029570315
2: र 98520601177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
4: यसको घर घरको आँगन पुग्छ फेरो फेरो।
5: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ.
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8-1,
4: जनक पौडेली, 98520-58-344 र 029560-248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98520-28-646।
3: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
8: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी
11: कोट, अफिसियल सुट, निजामती ड्रेस का साथै स्कूल कलेज को युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिंग सेंटर खादबारी एक बुद्ध चोक बाट दूरसंचार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901155।
13: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 9863964000
18: र 9819324375।
19: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98520-28-6।
11: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स

0: साथमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327775
4: सरप्राइज जेनी यो गहना कस्तो छ
5: यस्तो पनि गहना लाउँछन्
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
4: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
5: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
4: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
5: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
4: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 9920259801 जनक पौडेली 9520558344 र 029560248
4: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
6: आयो सबको घर घरमा
7: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
8: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड शङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
10: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843347262
10: 9010555580
2: र वाट्सएप नम्बर 9520288646
11: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
12: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852160580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक सङ्खुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
12: सम्पर्क नम्बर 9813655553
3: र 9843180049।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
16: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोड़दार माग, फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव, सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउण्टमाथि कार्यवाही, र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सि शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाई छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले 3 तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5 देखि 10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोड़फोड़ गरेमा 15,000 देखि 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असूल गरिनेछ। त्यस्तै कुइनेर नकुइने फोहोर नछुट्याई मिस्याएमा निष्कासन गरे

0: का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रुपियाँ जरिमाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रुपियाँसम्म जरिमाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000-2,00,000 रुपियाँसम्म जरिमाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000-50,000 रुपियाँसम्म जरिमाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार मञ्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ। नास्टले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोसी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर, सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्वीर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बच्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउण्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर, जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करानेतर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभी चेजमा लाओसका सायासान भाथानालाई 9-1 को फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 5:45 शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 को हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण, 17 रजत र 10 काँस्यसहित 69 पदक जित्दै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदकसहित दोस्रो र दक्षिण कोरिया 34 पदकसहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र 20औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्क सँग,
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको बसन्तपुरमा रहेको हनुमान ढोका दरबार अगाडि आज बिहान 7:47 शुभ सायदमा इन्द्र ध्वजा सहितको लिंग ठडाएसँगै यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। जात्राको मुख्य आकर्षण मानिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अन्तर्गत असोज 9 गते तल्लो टोल र 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यसै गरी असोज 13 गते नानीचा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रजोज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिबा लाखे, हलचोको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवीनाथ तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि आज परम्परागत इन्द्रजात्रा शुरू भएको छ। टोलटोलमा इन्द्रको मूर्ति स्वरूप सानो लिंग ठडाएपछि इन्द्र जात्रा शुरू भएको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको चुरोट तथा श्रुतिजन्य पदार्थ बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा श्रुतिजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक राजकुमार सिलोवालका अनुसार विभिन्न ब्रान्डका 720 प्याकेट चुरोट तथा 69 पोका श्रुतिजन्य पदार्थ बरामद भएको हो। ललितपुरको भारदेउमा चुनढुङ्गा खानी सञ्चालनको विषयलाई लिएर विवाद सृजना भएको छ। सरकारले भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डस्ट्रीजलाई झण्डै 4 हेक्टर वन क्षेत्रमा 10 वर्षका लागि खानी सञ्चालन गर्न अनुमति दिएपछि रूख कटानको विरोधमा स्थानीयवासीले सड़कमा खाल्डो खनेर अवरोध पुर्याएका छन्। विवाद समाधानका लागि हिजो

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खातबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै घिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 98420222667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
8: ए ल ल सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
5: र 9819320075।

0: वलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 98433-47262
0: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित

0: उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 96 40 00
3: र 98 19 32 76 75।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: Surprise! Jenny, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो?
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ.
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा.
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801. जनक पौडेली, 98520-58344 र 029560248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा.
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुनै.
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी. सम्पर्क नम्बर 98520-55768 98520-55768.
6: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
7: नमस्कार है वडा अध्यक्षज्यू.
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है.
1: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776.
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. स्थान खाजारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो.
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीमका दाइली।
13: सम्पर्क 0294 र 98 40 45 800 27।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: पोखरा वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98-163-51-107 र 98-03-99-289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारा

0: 33560580 99520160 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी 1 सङ्खुवा सभा
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
2: खाँदबारी नगरपालिकाको अनुरोध।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू।
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 9843447262,
5: 9010555580
6: र वाट्सएप नम्बर 9552028646।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।
2: खाँदबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

जेकर जेकबाट जो घुमो सबै रमुदै जेकबाट जो घुमो सबै रमुदै कम ऑन एवरीबॉडी सिंग.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: सिनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै शंखुवासभाको खाँदबारीमा रहेको रेडियो शंखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। वातावरण तथा भू संरक्षण क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको स्मरण गर्दै 20 राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ 4 भिन्तुना डाँडामा रहेका संरक्षणविदका शालिगमा माल्यार्पण तथा अन्तर्क्रिया गरिएको छ। वातावरण संरक्षण तथा विकास मंच ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविदका शालिगमा माल्यार्पण गरिएको मंचका अध्यक्ष खड्ग विक्रम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार संरक्षण कर्मीले गरेको योगदानको स्मरण गर्दै प्राकृतिक स्रोत वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। कञ्चनजंघा संरक्षण क्षेत्रलाई स्थानीय समुदायमा हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा सहभागी हुन ताप्लेजुङ आएका संरक्षणविद तथा संस्कृति कर्मीको हेलिकप्टर दुर्घटनामा निधन भएको 20 वर्ष पूरा भएको अवसरमा यस वर्षको संरक्षण दिवस विशेष रूपमा स्मरण गरिएको हो। 2063 साल असोज 7 गते कञ्चनजंघा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहभागितामा व्यवस्थापन गर्ने नमूना अवधारणा अनुसार हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन आएका संरक्षणविद घुन्साबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेका थिए। दुर्घटनामा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद डाक्टर हर्क गुरूङ, संरक्षणविद डाक्टर तीर्थमान मास्के लगायत स्वदेशी तथा विदेशी 24 जनाको निधन भएको थियो। सो दुर्घटनाले नेपालको संरक्षण क्षेत्रमा अपूरणीय क्षति भएको थियो। स्थानीय समुदायको नेतृत्वमा संरक्षण क्षेत्र व्यवस्थापन गर्ने कञ्चनजंघाको अभ्यासलाई अन्तर्राष्ट्रिय संरक्षण क्षेत्रमा समेत नमूनाको रूपमा लिँदै आएको छ। दुर्घटनामा ज्यान गुमाएका संरक्षण कर्मीको योगदानको स्मरण गर्दै सरकारले हरेक वर्ष राष्ट्रिय संरक्षण दिवस मनाउने गरेको छ। पूर्वी पहाड़ी जिल्लाहरूमा पनि लागू औषधको सञ्जाल बढ़िरहेको पाइएको छ। धनकुटाका विभिन्न स्थानबाट लागू औषधसहित त्यसमा संलग्न पक्राउ परे लगत्तै जिल्ला प्रहरी कार्यालय इलामले गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। इलाम 9 भन्ज्याङ स्थित मेची राजमार्गमा प्रहरीले चेक जाँचका क्रममा गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार करिब 6:35 बजेतिर प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमाण्डमा खटिएको टोलीले राजदुवाली सड़कको अवस्थाका कारण ठूला सवारी साधनलाई किचना कञ्चनजंघा सड़क खण्डतर्फ डाइभर्सन गर्ने क्रममा नाचारख 8996 नम्बरको फूलबड़ी ट्रकलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीका अनुसार ट्रक अघि बढ़न खोजेपछि रोक्न र सम्झाउन खोज्दा चालकले ट्रक स्टार्ट अवस्थामै छोडेर फरार भएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोटोको कमाण्डमा प्रहरी टोली खटिएर ट्रकको खानतलासी गर्दा फल्स बटन बनाई तिरपालले छोपिएको अवस्थामा गाँजा लुकाइएको अवस्थामा फेला परेको हो। प्रहरीले ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर तौल गर्दा 41 बोरामा 1504 किलो 610 ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख कुलदीप चन्दले जानकारी दिनुभयो। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: हामीले त्यो गाडीलाई रोकिएको गाडीलाई अनि चेक जाँच गर्ने क्रममा अनि जिल्ला प्रहरी कार्यालयबाट पनि इन्स्पेक्टर साहबहरूले टोली र मुन्द्राको सबको सहितको टोली त्यहाँनिर घटनास्थल भन्नु अहिलेलाई भएको घटनास्थल रोकेको गाडीको ठाउँमा पुग्छ अनि त्यहाँ गएर त्यो गाडीको डिटेलली चेक जाँच हुन्छ। चेक जाँच गर्दाखेरि सल्लाह हेर्दाखेरि गाडी खाली तर त्यो पछाडिको जुन हाम्रो लगेज राख्ने ठाउँ सामान राख्ने पछाडिको भाग क्याबिन पछाडिको खुला

0: कम्पार्टमेन्ट रितो देखिन्छ, रितो भएपछि गाडी खाली नै होला भन्ने किसिमले नै लिइन्छ नाङ्गो आँखाले हेर्दा। अनि त्यहाँ पछाडि अझ डिटेली त्यसको फर्स्ट बटमहरू पनि कतै छ कि भन्ने सन्दर्भले डिटेली हेर्दाखेरि पछाडिको जुन कम्पार्टमेन्ट हुन्छ सामान राख्ने कम्पार्टमेन्टलाई केही पार्टेसन गरेर ड्राइभरको क्याबिनसँग जोडिएको भित्तासँगको एउटा फर्स्ट बटम बनाएको देखिएर अनि त्यहाँभित्र चाहिँ उसले एकदमै सामान्यतया नाङ्गो आँखाले हेर्दा थाहा नहुने किसिमले त्यहाँनिर अनि यो हाम्रो यो गाँजाको बोराहरू यसको उसमा प्लास्टिकमा के भन्छ यो बोरामा राखेर खाँदेर राखेको अवस्थामा हामीले फेला पार्यौँ।
1: बाल बालिकाको अधिकार, सहभागिता र संरक्षणलाई स्थानीय शासनको अभिन्न हिस्सा बनाउँदै झापाको दमक नगरपालिका वडा नम्बर 6 बाल मैत्री वडा घोषणा गर्दै बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 तोकेका आवश्यक सूचक तथा प्रक्रिया पूरा गरेको र जिल्ला समन्वय समिति झापाबाट बाल मैत्री वडा घोषणाका लागि सहमति प्राप्त भएपछि औपचारिक रूपमा बाल मैत्री वडा घोषणा गरिएको हो। वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा वडालाई बाल मैत्री शासनयुक्त वडा घोषणा गरियो। जिल्ला समन्वय समिति प्रमुख बरालले स्थानीय विकास तथा निर्माण प्रक्रियामा बाल बालिकाको सहभागिता बढ़ने र उनीहरूले आफ्ना अधिकार तथा आवश्यकताका विषयमा प्रभावकारी रूपमा आवाज उठाउन सक्ने अपेक्षा व्यक्त गर्नुभयो। यस्तै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वडा बाल मैत्री घोषणा हुनु उपलब्धि मात्र नभई यसको दिगोपना कायम गर्नु महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा बाल बालिका मैत्री वातावरण निर्माणसँगै शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनुभयो। विराटनगर महानगरपालिका 3 बर्गाछीमा 51 वर्षपछि प्रहरी चौकीको आफ्नै भवन निर्माण हुने भएको छ। बुधबार भवनको शिलान्यास गरिएसँगै लामो समयदेखि जग्गा विवादका कारण रोकिएको भवन निर्माण प्रक्रिया अघि बढ़ेको हो। एक कार्यक्रमका बीच मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बर्गाछी प्रहरी चौकीको भवन शिलान्यास गर्नुभयो। आफ्नै भवन नहुँदा बर्गाछी प्रहरी चौकीको काम कारवाही बर्गाछीबाट करिब 3 किलोमिटर उत्तर नेपाल आयल निगम नजिकै भाडाको घरबाट सञ्चालन हुँदै आएको छ। लामो समयदेखि भाडाको घरबाट प्रहरी चौकी सञ्चालन हुँदै आएकाले आफ्नै भवनबाट निर्माणको प्रक्रिया अघि बढ़ाइएको कटवालले जनाउनुभयो। निर्माण समितिका सचिव एवं नेपाल प्रहरीका पूर्व एसपी विद्यानन्द माझीका अनुसार बर्गाछी प्रहरी चौकीको भवन निर्माणका लागि बुद्ध माझी मुखिया र लट्टाई माझी मुखियाले 51 वर्ष अघि नै जग्गा प्रदान गरेका थिए। बर्गाछी चोकमा प्रहरी कार्यालय हुनुपर्ने भन्दै उनीहरूले प्रहरी चौकीका लागि जग्गा उपलब्ध गराएका थिए। तर सो जग्गामा मोही कायम भएपछि लामो समयदेखि विवाद रहँदा भवन निर्माण अघि बढ़न सकेको थिएन। विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। माझीका अनुसार अहिले भने जग्गा सम्बन्धी सबै विवाद अदालतबाट निरूपण भइसकेका छन्। झापाको दमक 2 स्थित माता पाथिवरा टोल विकास संस्थामा निर्माण गरिएको बाल उद्यान उद्घाटन गरिएको छ। दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले संयुक्त रूपमा बाल उद्यानको उद्घाटन गर्नुभयो। नगरपालिकाको आर्थिक सहयोग उद्यानमा बाल बालिकाका लागि विभिन्न खेल सामग्री सहित खेल्ने स्थानको व्यवस्था गरिएको छ। यस्तै शारीरिक व्यायाम तथा कसरतका लागि आवश्यक सामग्री समेत राखिएका छन्। स्थानीय का लागि समेत सो स्थान खुल्ला तथा उपयोगी सार्वजनिक स्थलको रूपमा विकास हुने अपेक्षा गरिएको छ। 2082 साल चैत 26 गते 34,89,877 रूपियाँ 61 पैसामा उद्यान निर्माणको जिम्मेवारी एएमएस कन्ट्रोल पाएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले दमककै वडा नम्बर 2 रहेको वन वाटिकालाई पनि अब नगरपालिकाले लगानी गरेर भए पनि सञ्चालनमा ल्याउने बताउनुभयो। इलाम सूर्योदय नगरपालिका 4 ठूलो सिरबुङ स्थित जंगलमा इलाका प्रहरी कार्यालय पशुपति नगर र प्रहरी चौकी फिकलबाट खटिएको प्रहरी टोलीले लुकाई राखेको अवस्थामा फर्सीको बियाँ भरिएका 20 बोरा बरामद गरेको छ। बरामद गरिएको फर्सीको बियाँलाई इलाका प्रहरी कार्यालय पशुपति नगरमा ल्याई तौल गर्दा 552 केजी रहेको छ। भारतमा तस्करी गर्न लागिएको अवैध फर्सीको बियाँ इलाममा बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको फर्सीको बियाँ आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय पशुपति नगरमा बुझाइएको छ। जनसहभागितामा आधारित जलाधार व्यवस्थापनको अभ्यासका लागि धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालित निबुवा ताङखुवा जलाधार व्यवस्थापनको सहभागितामूलक अभ्यासलाई अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ओआईडीपीले विशेष सम्मान प्रदान गरेको हो। स्थानीय तहमा नागरिक सहभागिताको उत्कृष्ट अभ्यास लाई सम्मान गर्ने 20 ओआईडीपी अवार्ड अन्तर्गत धनकुटा नगरपालिकालाई पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान गरिएको हो। पोल्याण्डको क्राकोव स्थित आईसीई काक्रोव कंग्रेस सेन्टरमा आयोजित समारोहमा नगर प्रमुख चिन्तन तामाङले सम्मान ग्रहण गर्नुभएको हो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
2: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगे क्यान्सर, ब्रेन ट्यूमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्यूमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरूषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कुल दमक, यहाँ दक्ष प्रशिक्षकद्वारा कार, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिका सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-060-22-730, 98-526-70-030। झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबे डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर आली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98-19-085-350, 97-046-073-30।
1: ब्रेकपछि बाँकी खबर। मौसम प्रतिकूल हुने पूर्वानुमानका कारण देशैभरि सतर्कता उच्च पारिएको छ। बिहिबारदेखि देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। सोही अनुसार जोखिमयुक्त स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ भने यस अवधिमा लामो यात्रा नगर्न समेत सुझाव दिइएको छ।
4: मौसम विज्ञान विभागले बिहिबारदेखि देशका धेरैजसो ठाउँमा
1: भारी वर्षा शुरू हुने जनाएको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 100 देखि 150 मिलिलिटरसम्म वर्षा हुँदा पनि पहिरो जाने र सड़क अवरूद्ध हुने जोखिम उच्च रहेको छ। त्यसैले असोज 9 गतेदेखि 11 गतेसम्म यात्रा गर्दा सतर्कता अपनाउन र नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सजग रहन मौसमविदहरूले आग्रह गरेका छन्। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले बिहिबारदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। यसै गरी भारी वर्षाको सम्भावनासँगै झापामा बाढ़ी, डुबान तथा अन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी तीव्र पारिएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 8 देखि 12 गतेसम्म भारी वर्षाको सम्भावना औल्याएपछि जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना प्रवाहदेखि उद्धार सामग्री र सुरक्षा परिचालनसम्मको तयारीको निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल रेड क्रस सोसाइटी, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल रेड क्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार बाढ़ी तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत गराउने तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा साइरन बजाउने, माइकिङ गर्ने तथा आवश्यक परे डुबान प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी समेत गरिएको उहाँले जनाउनु भएको छ। झापा गाउँपालिका, गौरीगंज गाउँपालिका, गौरादाका केही वडा, शिव शताक्षीका तटीय क्षेत्र तथा भद्रपुर स्थित मेची नदी आसपासका बस्तीलाई जोखिमका दृष्टिकोणले उच्च प्राथमिकतामा राखिएको छ। कन्काई, पेरिङ, रतुवा, मावा, निन्दा र कमल खोला लगायत नदी तथा खोलाका तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाउने निर्णय भएको छ। यसै गरी भारी वर्षाको पूर्वानुमानसँगै पाँचतरको फिदिन नगरपालिकाले बाढ़ी पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न वडा कार्यालयहरूलाई पत्रचार गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज 8 देखि 12 गतेसम्म देशका विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यस प्रकारको पत्रचार गरिएको हो। यसलाई ध्यानमा राख्दै नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको हो।
4: इलाम पालिकामा भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। मंगलबार साँझ 7:30 बजेतिर रोङ 5 देवनथाप स्थित भित्री सड़क खण्डमा देवनथापबाट झापातर्फ आउँदै गरेको प्रदेश 104001-1236 नम्बरको दाउरा बोकेको ट्र्याक्टर आफै अनियन्त्रित भई सड़कमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्र्याक्टर चालक झापा मेचीनगर 5 नकलबन्दाका 40 वर्षीय अमित धिमालको मृत्यु भएको हो। ट्र्याक्टरको अगाडिको भागले थिचिएर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अब सुन चाँदीको बजार भाउ। आज सुन चाँदीको भाउ सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको 20 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
5: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: ब्रेकफास्टको अन्तर्राष्ट्रिय खबर, अमेरिकाले इरानसँगको जारी युद्धमा खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 अर्ब 75 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको जानकारी गराएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार एपीले जनाएको हो। अमेरिका र इजरायलले गत फेब्रुअरी 28 तारीकमा इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरे यता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो अनुमानले केही हप्तामै अमेरिकी सैन्य खर्च उल्लेख्य रूपमा बढ़ेको देखाएको हो। यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालय 1 सम्ममा इरान युद्धमा 38 अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान सार्वजनिक गरेको थियो। युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब 3 अर्ब अमेरिकी डलर वा त्यो भन्दा पनि बढ़ी खर्च हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा ठूलो हिस्सा हतियार र क्षेप्यास्त्रमा भएको छ। अब खेल समाचार, नेपालका कराते खेलाड़ी तेन्जिङ शेर्पाले बुधबार आइची नागोया एसियाली खेलकुद 2026 कास्य पदक जितेका छन्। नेपालले 5 औं दिनमा पदकको खाता खोलेको हो। तेन्जिङले पुरूष कुमिते 84 केजीमाथिको कास्य पदक भिडन्तमा लाओसका भातथाना साया सनलाई 9-1 सजिलै हराए। यसअघि एसियाडमा सहभागी कराँतेका 8 खेलाड़ीमध्ये 7 जना पदकविहीन बनेका थिए। यस्तै एसियाली खेलकुदमै नेपालका बक्सर खगेन्द्र रोका मगरले विजयी शुरूआत गरेका छन्। खगेन्द्रले बुधबार मकाउका एल्भन जोन रेयस सालिनासलाई अंकको आधारमा 5-0 हराएका हुन्। 5 खगेन्द्रको पक्षमा 30-26 30-26 30-25 30-25 र 30-25 निर्णय दिएका थिए। चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको यो पहिलो जित हो। मौसमी प्रतिकूलताको जोखिमले देशैभरि उच्च सतर्कमय र लामो यात्रा नगर्न सुझाव, पूर्वका जोखिम क्षेत्रमा पनि सजगता। पूर्वी पहाड़ी क्षेत्रमा पनि लागू औषधको बढ़दो सञ्जाल, इलामबाट गाँजासहितको ट्रक नियन्त्रणमा, धनकुटाबाट 3 जना समातिए। झापाको दमक 2 बाल सञ्चालनमा बाल बालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने अपेक्षा, बालमैत्री नगरको तयारी समेत तीव्र। इरान युद्धमा आकाशीय अमेरिकी खर्च 66 अर्ब भन्दा बढ़ी सकिएको जानकारी, क्षेप्यास्त्र र हतियारको लागत अधिक। र एसियाली खेलकुदमा खोलियो नेपालले पदकको खाता, कराँतेका तेन्जिङले जिते पहिलो कास्य, बक्सिङमा पनि विजयी शुरूआत। यसका साथै खबर परिक्रमाको क्रम अहिलेलाई सकिएको छ। प्रविधि संयोजनमा साथ दिने खगेन्द्र सहित म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका
2: दिस इज रेडियो सङ्खुवासुब 95.5 MHz।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

पर्सि शुक्रबारबाट भारी वर्षाको जोखिम रहेकाले पदयात्राबाट तत्काल फर्किन मौसम पूर्वानुमान महाशाखाको आग्रह। लामो दूरीको यात्रा समेत स्थगित गर्न सुझाव। सरकार र दलहरूको व्यवस्थाका कारण संविधान संशोधनको मुद्दा ओझेलमा। सर्वोच्च अदालतले संविधान संशोधनलाई रोकेको सत्तारूढ दल रासोपाका सांसदको टिप्पणी। इण्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको संख्या 20 पुग्यो। 115 जना अझै बेपत्ता। र विश्व एसियाली खेलकुदमा नेपालका लागि कराते बाटा पहिलो पदक। तेन्जिङ शेर्पा एसियाडमा काश्य पदक जित्न सफल।

मा जाम साथी धुमधाम राइट सपन नयाँ इभी मेरो टियागो इभीसँग लाइट छ सुपर फन. Elders love it, so do the young. It's

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्किन आग्रह गरेको छ। त्यस्तै पदयात्रामा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ। महाशाखाका मौसमविदहरूले असोज 9 देखि 11 गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। महाशाखाका अनुसार आजैबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै गएको छ। मौसम विभागले सर्वसाधारण र सरकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन पनि जारी गरेको छ। बुलेटिन अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना छ। त्यस्तै मधेस प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने देखिएको छ। कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
0: यसैबीच मकवानपुरमा सम्भावित वर्षाको प्रक्षेपणपछि उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गरिएको छ। सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै जिल्लाका विभिन्न जोखिमयुक्त क्षेत्रमा तयारी तीव्र पारिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशय र राष्ट्रिय जलमार्ग क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुलेखानी जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी सावधानीका साथ बाँध खोल्ने पूर्व तयारी गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्लाधिकारी वसन्त अधिकारीले कुलेखानी जलविद्युत आयोजनाका 3 युनिटका प्रमुखलाई निर्देशन दिएका छन्। 2081 साल असोज 12 गते बिहान कुलेखानी जलाशय भरिएर 81 बाँधको ढोका खोल्दा सिमखोलाको पुल सहित सिस्नेरीको सड़क र 49 घर बगाएको थियो।
1: यसैबीच आगामी दिनमा भारी वर्षा, बाढ़ी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै वायु सेवा संचालक संघले आफ्ना 9 सदस्य हेलिकप्टर कम्पनीका हेलिकप्टरलाई सम्भावित उद्धार कार्यका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। संघले प्रतिकूल मौसमका कारण कुनै पनि क्षेत्रमा विपद निम्तिए तत्काल उद्धार कार्य सञ्चालन गर्न तयारी अवस्थामा रहन वायु सेवा कम्पनीलाई परिपत्र गरेको हो। सम्भावित उद्धार तथा आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्न संघले सबै सदस्यलाई भनेको छ। संघका अध्यक्ष प्रतापजङ पाण्डेद्वारा जारी परिपत्रमा शुक्रबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भागमा भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावना रहेकाले उच्च सतर्कताका साथ उडान सञ्चालन गर्न निर्देशन दिएको छ।
0: सरकारले गत चैत्र 2 साता ल्याएको शासकीय सुधारका 100 कार्यसूचीमा संविधान संशोधनबारे राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन बहस पत्र तयार गर्ने उल्लेख थियो। त्यसपछि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा चैत्र 16 गते गठन भएको बहस पत्र निर्माण कार्यदलले अषाढ़ अन्तिम साता प्रतिवेदन बुझायो। तर एकातर्फ प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन भने अर्कोतर्फ संविधान संशोधनको चर्चा पनि सेलाएको छ। कान्तिपुर कर्मी कुलचन्द्र नेउपानेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: संविधान संशोधन वर्तमान सरकार र सत्तारूढ रासोपाको मात्र मुद्दा होइन। कंग्रेस, एमाले, नेकपा लगायतका राजनैतिक दलहरूले आफ्ना राजनैतिक दस्तावेजमा संविधान पुनरावलोकन संशोधनलाई उल्लेख गर्दै आएका छन्। 21 फागुनको प्रतिनिधि सभा निर्वाचनबाट राजनैतिक शक्ति सन्तुलनमा उलट पुलट भयो। प्रतिनिधि सभामा करिब 2/3 सीट जितेपछि गठित सरकारले संविधान संशोधनलाई मुख्य प्राथमिकतामा राखेको देखिन्थ्यो। त्यसै अनुसार बहस पत्र तयारीका लागि कार्यदल गठन गरिए पनि सरकारले विपक्षी दलहरूको विश्वास जित्न सकेन। कार्यदलमा कंग्रेसले प्रतिनिधि पठाएन, एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी भएनन्। नेकपा, लोसपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शुरूमा सहभागी भए तर पछि बाहिरिए। कार्यदलको प्रतिवेदनमा संविधानका कुल 308 धारा मध्ये 245 धारामा संशोधन गर्नुपर्ने सुझाव समेटिएको छ। झण्डै 80 संसद धारा संशोधन गर्नुपर्ने सुझाव समावेश भएको प्रतिवेदनका कारण संविधान निर्माणका शक्तिहरू झस्किएका छन्। खास गरी कंग्रेस, एमाले, नेकपा र केही मधेसकेन्द्रित दलले संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन भन्दै प्रश्न उठाएका छन्। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गरेदेखि नै संविधानको संरचनामै फेरबदल गर्न खोजिएको आशंका अन्य दलहरूको छ। यो आशंका चिर्ने प्रयास पनि सरकारले गरेको छैन। कार्यदल संयोजक शाह सरकारले गठन गरेको कार्यदल संविधान संशोधनका लागि नभएर बहसको आधार पत्र तयार गर्नका लागि मात्रै हो भन्ने मनन गर्न आवश्यक भएको बताउँछन्। कार्यदलले तयार पारेको प्रतिवेदन केही दिनमा सार्वजनिक हुने उनको भनाइ छ। संविधान संशोधन विधेयक संघीय संसदका दुवै सदनबाट दुई तिहाई बहुमतले पारित भएपछि मात्र प्रमाणीकरण हुन्छ। प्रतिनिधि सभामा दुई तिहाई नजिक रहेको रासोपाको प्रतिनिधित्व राष्ट्रिय सभामा शून्य छ। त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाईबाट संविधान संशोधन विधेयक पारित गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा गरिएको थियो। तर संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था गरेको नियम तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। संविधानविद विपिन अधिकारी संविधानका कुन विषयमा संशोधन आवश्यक छ भन्ने बारेमा सरकारले प्रष्ट दृष्टिकोण अघि नसार्दा केही प्रगति हुन नसकिरहेको बताउँछन्। कार्यदलले बुझाएको प्रतिवेदन संविधान संशोधनका लागि एउटा म्यापिङ मात्रै भएको उनको भनाइ छ। यस्तो अवस्थामा संवैधानिक निकायका नियुक्तिमा हुने व्यतिथि अन्त्यका लागि संवैधानिक परिषदले संरचनामा पुनर्विचार गर्नुपर्ने माग उठिरहेको छ। संविधानको भाग 27 अन्तर्गत गठित आयोगहरूको पुनरावलोकन संविधान प्रारम्भ भएको 10 वर्षपछि गर्नुपर्ने व्यवस्था संविधानमै लेखिएको छ। संविधानविद चन्द्रकान्त गेवाली जनस्तरबाट उठेका सवाल र संविधान कार्यान्वयनमा यस बीचमा देखिएका कमी कमजोरी तत्काल पुनरावलोकन गर्ने दिशामा अघि नबढ्दा संवैधानिक आयु चाँडै समाप्त हुन सक्ने जोखिम रहेको बताउँछन्। उनका अनुसार लिखित संविधान भएका अधिकांश मुलुकले 10 वर्षको अवधिमा संविधान पुनरावलोकन गर्छन्। 3 असोज 2072 जारी भएको संविधान अहिलेसम्म संशोधन नै नभएको भने होइन। 2072 फागुनमा पहिलो पटक संविधान संशोधन गरेर मधेसकेन्द्रित दलहरूको माग बमोजिम राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन गर्ने विषय समेटिएको थियो। नयाँ नक्सा निशान छाप समेट्न अर्को पटक 2077 संविधान संशोधन गरिएको थियो। पछिल्लो समय भने सबैजसो राजनैतिक दलले संविधान पुनरावलोकन र संशोधनको विषय उठाउँदै आएका छन्। तर कुन विषयमा संशोधन गर्ने बारे दलहरूले स्पष्ट दृष्टिकोण ल्याएका छैनन्। 11 वर्षको अभ्यासका क्रममा दलहरूको मुख्य सरोकार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाकै विषयमा केन्द्रित छ। तर यस बारेमा पार्टीको दृष्टिकोण सत्ताको जोडकोणबाट मात्रै निर्देशित हुने गरेको छ। अहिले कंग्रेस र एमाले गणतन्त्र, संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली कायम राखेर सुधारमा जानुपर्ने पक्षमा छन्। नेकपा, जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको बहस छाडेका छैनन्। यी दुई दलको यो दृष्टिकोण संविधान सभाकै बेला आएको हो। रासोपाको राजनैतिक दस्तावेजमा पनि शासकीय सुधारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने प्रणालीमा जानुपर्ने धारणा छ। स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको संख्या मात्रै घटाउने कि प्रदेश संरचना नै खारेज गर्ने भन्नेमा रासोपाभित्र दुई थरी विचार छन्। यस सम्बन्धमा केही समय अगाडि मात्रै सम्पन्न चितवन महाधिवेशनमा रासोपा सभापति रवि लामिछानेले संघीयताको आमूल सुधारको कुरा गरेका थिए। राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको विषय उठाउँदै आएको छ। 7 प्रदेशको संरचना कायम राख्दै संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाटलाई स्पष्ट बनाउन संविधानका अनुसूची तथा सम्बन्धित कानूनमा सुधार गर्ने दिशामा अधिकांश दल सहमत छन्। निर्वाचन क्षेत्र, सांसद संख्या, मन्त्रालय तथा मन्त्रीको संख्या घटाउने, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्ने जस्ता विषयमा मात्रै संशोधन गरिनुपर्ने कंग्रेस र एमालेको दृष्टिकोण छ। शाह नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा भने शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, राष्ट्रपति र उपराष्ट्रपति, संघीय कार्यपालिका, संघीय संसद, न्यायपालिका, संवैधानिक निकाय, स्थानीय तह लगायतमा संशोधनको सुझाव समेटिएको छ। प्रधानमन्त्रीका सल्लाहकार शाह तत्काल आवश्यकताका आधारमा राष्ट्रिय सहमति जुट्ने विषयहरूलाई पहिलो प्राथमिकतामा राखेर संशोधनमा अघि बढ़न सकिने बताउँछन्। सरकारको योजना पनि त्यसै दिशामा केन्द्रित रहेको उनको भनाई छ। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङले संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने नाममा गठित कार्यदलले संविधानको मूल मर्म र लोकतन्त्रको आधारभूत संरचनामाथि प्रहार गर्ने गरी प्रतिवेदन आएको बताउँछन्। एमाले नेता सूर्य थापा कंग्रेससँग दुई वर्ष अघि गरिएको सात बुधे सम्झौताका आधारमा गठबन्धन बन्दादेखि नै संविधानका कमी कमजोरी औल्याएर संशोधनमा जाने बारेमा छलफल भएको तर पछिल्लो पटक त्यो रोकिएको बताउँछन्। संविधानको भावना अनुरूप कार्यान्वयनमा लान 11 वर्षको अवधिमा मेहनत नै नगरिएको संविधानविद अधिकारीको टिप्पणी छ। 11 वर्षको अनुभवमा प्रदेशमा पनि सरकारको स्थिरता नदेखिएकाले त्यसबारे पनि संशोधन आवश्यक रहेको उनी औल्याउँछन्। वरिष्ठ अधिवक्ता गेवाली संसद र सरकार कहिले स्थिर हुन नसकेका कारण संविधान संशोधनका क्रममा निर्वाचन प्रणाली र शासकीय स्वरूपमा समेत सोच्नुपर्ने बताउँछन्। गेवालीले संघीय संरचनालाई बलियो बनाउन पनि एकल साझा अधिकार सूचीमा व्यापक संशोधन आवश्यक रहेको बताउँछन्।
1: यसैबीच सत्तारूढ़ रासोपाका सांसद मधु कुमार रचौला गाईले संविधान संशोधनको बाटो सर्वोच्च अदालतले रोकिदिएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौला गाईले भने,
3: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमको नियम 140 11 र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259 यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वोच्च अधिकारमाथि कुण्ठित गरेको छ।
1: अर्को प्रसंगमा सांसद चौला गाईले न्यायपालिकामा पुनर्संरचना आवश्यक भएको बताएका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: ओहो जेठा, बजार खरिद कि क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
7: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। भोटेको सिवाड़ीपछि विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले बताएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत आयोजनाका कर्मचारी सम्पर्कविहीन भएको बारे जानकारी गराएका हुन्। उनले भने,
2: विपत्तिको सबैभन्दा पीड़ादायी पक्ष मानवीय क्षति नै हो। प्राप्त विवरण अनुसार विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढ़ी अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ, जसमध्ये नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी हुनुहुन्छ। बाढ़ी आउनु अघि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा 1,433 जना कार्यरत मध्ये 955 जना सकुशल उद्धार तथा केही आफै सम्पर्कमा आउनु भएको छ।
1: मन्त्री श्रेष्ठले सरकारले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्। उनले भने,
2: उद्धार कार्यलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणले आवश्यक सवारी साधनदेखि डेडिकेटेड हेलिकप्टरको समेत व्यवस्था गरेको छ। विस्फोटक पदार्थ, इन्धन, उपकरण र दक्ष जनशक्तिको परिचालनमा सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्दै आएको छ। प्राधिकरणको स्रोत साधनलाई प्राधिकरणका निम्ति मात्र नभई प्रभावित सबैका निम्ति प्रयोगमा ल्याएको निवेदन गर्दछु। उद्धार कार्यका क्रममा प्राप्त सूचना, घटनास्थलको वस्तुस्थिति तथा प्रगति बारे सार्वजनिक संचार माध्यम र पीड़ित परिवारलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था समेत गरिएको छ।
3: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढ़ाएको छ। संघले एक्सल र ठूलो अण्डाको समर्थन मूल्य बढ़ाएको हो। नयाँ मूल्य अनुसार एक्सल अण्डाको प्रतिक्रेट 615 रूपियाँ तोकिएको छ। ठूलो अण्डा प्रतिक्रेट 600 रूपियाँ पुगेको छ। यसअघि 19 भदौमा तोकिएको समर्थन मूल्य अनुसार एक्सल अण्डाको प्रतिक्रेट 600 र ठूलो अण्डाको 590 रूपियाँ थियो। आजदेखि लागू हुने गरी देशैभरिका अण्डा उत्पादक संघले मूल्य तोकेको बताएको छ। संघले मीडियम सानो अण्डा र उपभोक्ता मूल्य भने यथावत राखेको छ। यसअघिको मूल्यमा मीडियम अण्डा प्रतिक्रेट 550 रूपियाँ छ भने सानो अण्डा 3,200 पेटी समर्थन मूल्य तोकिएको छ। उपभोक्ता मूल्य प्रति गोटा 25 र प्रति दुईवटाको 45 रूपियाँ तोकिएको छ।
1: विनाशकारी भोटेकोसी बाढ़ीमा रसुवाको गोसाईकुण्डा गाउँपालिकाकी उपाध्यक्ष, नर्स तथा पूर्व भलिबल खेलाड़ी प्रतिमा तामाङ लामा बेपत्ता भइन्। गरीब बाल बालिकाको उपचार, स्वास्थ्य सचेतना र निशुल्क शिक्षाका लागि सक्रिय प्रतिमा जिल्लाको स्वास्थ्य सुधार र राजनैतिक परिवर्तनको सपना बोकेकी वृद्ध युवा नेत्री थिइन्। उनको मृत्युले परिवारसँगै रसुवाले स्वास्थ्य र सामाजिक सेवामा समर्पित एक सम्भावनाशील आवाज गुमाएको छ। कान्तिपुर कर्मी नायक पौडेलले तयार पारेको सामग्री अबको क्रममा।
4: प्रतिमा तामाङ लामा हटे स्वभावकी थिइन्, जसलाई धेरैले आफूलाई भन्दा बढ़ी अरूको चिन्ता नगर्न सम्झाउन्थे। तर सम्झाउनेको केही लाग्दैनथ्यो। उनको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा 5 भदौसम्म माइग्रेनको उपचारका लागि भनेर काठमाडौँमै थिइन्। वर्षौ भएको थियो उनलाई माइग्रेनले दुःख दिएको। काठमाडौँमै बैंकमा काम गर्ने पति केडी लामाले चिकित्सकसँग भेट्न उनलाई राजधानीमै बस्न आग्रह गरेका थिए। तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किनै पर्ने जिद्दी गरिन्। 10 भदौको बिहान प्रतिमा स्याफ्रुबेसी स्थित आफ्नै कार्यालयमा थिइन्। काठमाडौँमा रहेका पतिले भोटेको सीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाए। केडीले प्रतिमालाई तत्कालै फोन गरे। त्यति बेला बिहानको 9:16 भइसकेको थियो। प्रतिमाले फोन उठाइन् तर केडीले प्रश्न सुनेनन्। स्यास्या गरेको र आमा आमा कराएको सुनियो। त्यो पनि केही सेकेण्डमै फोन काटियो। त्यसपछि जति प्रयास गर्दा पनि फोन लागेन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले उनको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। प्रतिमा बाढ़ीमा हराएका अरू जस्तै एउटा संख्या मात्र थिइनन्। उनी रसुवा भरिकै सबैभन्दा सक्रिय र दृढ़ युवा आवाज मध्ये एक थिइन्। परिवारको विदेश जाने दबावलाई अस्वीकार गर्दै 32 वर्षीय प्रतिमाले आफ्नो युवा अवस्थाका दिनहरू गरीब परिवारका बालबालिकाका लागि आफैले औषधि किनेर उनीहरूको शल्यक्रियाका लागि व्यक्तिगत रूपमा खर्च जुटाएर बिताइन्। उनी राजनैतिक क्षेत्रमा क्षेत्रमा पनि प्रवेश गरिन् र व्यवस्था सुधारका लागि आवाज उठाउन थालिन्। जब भोटेकोसीमा एक्कासी आएको भेलबाडीले स्याफ्रुबेसीको नामो निशान मेटाइदियो त्यसले एउटा जीवन मात्र समाप्त गरेन। स्वास्थ्य मन्त्री बन्ने सपना बोकेकी एक महत्वाकांक्षी नेत्रीको उदयलाई पनि बीचैमा रोकिदियो। आफ्नो जन्म थलोप्रति प्रतिमाको लगाव र प्रेम उनले सार्वजनिक पद सम्हाल्नुभन्दा धेरै अघिदेखि देखाएकी थिइन्। सन् 2017 काठमाडौँ स्थित यति हेल्थ साइन्स एकाडेमीबाट नर्सिङमा स्नातक पूरा गरेपछि आफन्त र साथीभाइले उनलाई विदेश गएर करियर बनाउन सुझाव दिएका थिए, तर उनले अस्वीकार गरिन्। बरू रसुवा फर्किएर सीमा क्षेत्रमा रहेको गाउँपालिकाको स्वास्थ्य डेस्कमा काम गर्न थालिन् र हरेक साता दुर्गम बस्तीहरूमा पैदल हिँडेर सरसफाई तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिन्। उनले विवाहमा पाएको उपहारको पैसा समेत स्थानीय विद्यार्थीका लागि कापी कलम किन्न प्रयोग गरिन्। बागमती प्रदेशको एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत आफै अध्ययन गरेको श्री कोमिन स्यामे वाङफेल माबीमा कार्यरत रहँदा देब्रे आँखाको दृष्टिमा समस्या भएकी 10 वर्षीय विद्यार्थी निमाजेमो तामाङलाई आफ्नै खर्चमा उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था गरिन्। उपचारपछि निमाजेमोको ज्योति फर्कियो। कोरोना महामारीको शुरूका दिनमा स्वास्थ्य अधिकारीहरू आवश्यक स्वास्थ्य प्रोटोकल तय गर्न गृह कार्यमा जुटिरहेका बेला प्रतिमा भने घर घर पुगेर मास्क औषधि र सेनिटाइजर वितरण गर्न थालिसकेकी थिइन्। त्यसैका परिणाम स्वरूप बागमती प्रदेश सरकारबाट उत्कृष्ट नर्स पुरस्कार समेत प्राप्त गरिन्। यही निरन्तर सक्रियताले उनलाई राजनीतिमा आउन प्रेरित गर्यो। काठमाडौँ रसुवा सम्पर्क मञ्च मार्फत विद्यार्थी जीवनदेखि नै नेकपा एमालेमा सक्रिय र स्पष्ट वक्ता रहेकी प्रतिमाले सन् 2022 गोसाईकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गर्नुभन्दा एक दिन अघि विद्यालयको नर्स पदबाट राजीनामा दिएकी थिइन्। उपाध्यक्ष निर्वाचित पनि भइन्। पद सम्हालेपछि उनले पहिलो पटक प्रस्तुत गरेको गाउँपालिकाको बजेटमा निशुल्क शिक्षाको व्यवस्था गरेर त्यसलाई कार्यान्वयन गराउन पनि सफल भइन्। तर उनको नजर स्थानीय सरकारभन्दा धेरै पर थियो। केडीले भने उनले जिल्लाको स्वास्थ्य क्षेत्र सुधार गर्न आफ्ना तर्फबाट सक्दो प्रयास गरिन्, तर केन्द्रको नीतिले मात्र समाधान गर्न सक्ने व्यवस्थागत कमजोरी पनि उनले देखेकी थिइन्। भोटेकोसी बाढ़ीको 4 दिनपछि केडी स्याफ्रुबेसी पुगे। प्रतिमा माइलो दाजु र भाउजूको खोजी गरे, तर बाढ़ीले थुपारेको बालुवा र गेग्रानको थुप्रोमा उनीहरूको अवशेष फेला पार्ने अवस्था थिएन। त्यसको एक सातापछि केडीका 83 वर्षीय बुबा सिंगी नुर्पु लामाले ठूलो र सानो भारकुका बस्तीहरूमा बेपत्ता भएका 33 जनाको बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिदिए। बाढ़ी आएको झण्डै 1 महिनापछि रसुवा र अनि प्रभावित जिल्लाहरू पुननिर्माणको लामो यात्रामा अघि बढ़न थालेका छन्। सरकारले पुननिर्माणको लागत हिसाब गरिरहेको छ, तर केडीका लागि उनले के कति गुमाए त्यसको कुनै हिसाब हुन सक्दैन। उनले भने, म अझै पनि राम्ररी सुत्न सकेको छैन, अझै पनि प्रतिमाबाट फोन र म्यासेज आउँछ कि भन्ने प्रतीक्षामा छु, तर त्यो कहिले आउने छैन।
5: दैनिकको 197 रुपियाँमा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: ओहो जेठा, बजार हिँड कि क्या हो?
8: जस्ता पाता किनौ कि भनेर नि काका।
7: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
8: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
7: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
8: उसो भए कुन किन्ने त काका?
7: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नै किन्ने नि लाटा।
8: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
7: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
8: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
10: उल्लास भए अरू किन खोज्ने?
3: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। सरकारले चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 61.5 अर्ब रूपियाँ ऋण संकलन गर्दा 85 अर्ब रूपियाँ भुक्तानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको तीर्ण बाँकी सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको छ। यो नेपालको कुल गृहस्थ उत्पादन जीडीपीको 45.07% हो। असार मसान्तमा कुल सार्वजनिक ऋण 26.81 अर्ब रूपियाँ थियो। संकलन भन्दा बढ़ी ऋण भुक्तानी भएकाले साउन र भदौमा कुल तिर्न बाँकी ऋण केही घटेको कार्यालयले जनाएको छ। कुल ऋण मध्ये 54.19% वैदेशिक र 45.81% आन्तरिक ऋण रहेको छ। विदेशी मुद्राको विनिमय दर बढ़दा वैदेशिक ऋणको भार समेत थपिँदै गएको कार्यालयले जनाएको छ।

भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा 52.67 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक क्षति भएको छ। नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोलीले तयार पारेको प्रतिवेदन अनुसार होटल व्यवसायमा सबैभन्दा बढ़ी 19.56 अर्ब रूपियाँको क्षति भएको छ। वैदेशिक पर्यटन आमदानीतर्फ 14.60 अर्ब तथा मानव बल र पर्यटक व्यवस्थापनमा 12.26 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। बाढ़ी पहिरोबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। प्रभावित मध्ये 794 जना अझै सम्पर्कविहीन छन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, संखुवा सभा।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले

0: लेख्नुहोस्।
1: वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
2: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860964000
15: र 9919326775।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
17: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
16: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
18: विगत एक

वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ। दाँत र हड्डीका नमूनाहरूको
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो। सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
4: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालिन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
6: आज राति कुरा गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
7: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
1: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमूना छन् र त्यसमा हामीले लगभग 497 नमूनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रक्षाको भोटे खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
8: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आवेदनमा भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लोतर्फ पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकासका निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटी जन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
9: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
13: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
15: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
10: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउँदा साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वड़ा वड़ामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वड़ा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
16: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला, को चाहिँ ठ्याक्कैमा पीडित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
10: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाई छ। पोषणविद रुबिना कार्की,
17: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सकियो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सकियो, ढिँडो बनाएर खान सकियो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सकियो, या भुटेको भटमासलाई साँधेर खान सकियो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ, सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
10: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
18: व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
0: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएनले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
2: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
18: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ, खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खाना नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमै खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ बेकरीमा, जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सटिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
2: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
3: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो सबैका चरणमा, सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
2: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
22: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बगेर खाऊ नै भन्दैन।
0: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ।
23: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएको छ?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार,
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल

0: 95 दशमलव 5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हात बारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 49।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन त काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आयो।

0: चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
0: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291400084 र 98040485827।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पर्दा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा, उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृह युद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लड़ाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाई सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौ।
1: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
4: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
4: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
4: उपेन्द्रजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अवैध गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजीरोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोड़ौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
5: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपड़ा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढ़ी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
7: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार दाएर मेरो स्टकहरू टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
5: बाढ़ीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा बीसौं एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
9: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्ची जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्बीका रञ्जन बराल।
10: पहिलो क्वारेन्टी फाइभमै म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
11: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। उहाँको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
8: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाज विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at BBC.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 8 गते बिहीबार भाद्र शुक्ल तृतीया 24 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जलवायु परिवर्तनको विषय राजनीतिक एजेण्डा बन्न 18 वर्ष लाग्यो। घट्दै पानीको भण्डार, बेपत्ताको पहिचान गराउन डीएनए परीक्षण हुँदै र आजदेखि भीषण वर्षाको जोखिम भएकाले सतर्कता अपनाउन अपील लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको बाँदर लागेपछि अकबरे खुर्सानीको खेती आमदानी मनज्ञ शीर्षकको शुभ समाचार।
0: स्याङ्जाको वालिङ तेह्र तारू खोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान मकै जस्ता खाद्यान्न बाली लगाउँदै आएको जमीनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारू खोलामा करिब 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढ़ी अकबरे खुर्सानीका विरूवा लगाइएको छ। वालिङ नगरपालिकामा संचालित कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्म मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका संचालक दयाराम पाठकले बताए। धान मकै लगायत खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आमदानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए। गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। संचालक पाठकले भने उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौं, माग अनुसार बजारमा पुर्याउन सकेका छैनौं। हाल 2-3 दिनमा करिब 300 किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फूड्स प्राली बुडबल स्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा आजदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड़ी तथा तराई क्षेत्रमा भारी पहिरोको जोखिम बढ़ेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा समेत राखेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। यसमै बंगालको खाड़ीको मध्य भूभागमा विकसित भएको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालतर्फ सरेको छ। यसको प्रभावले बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षा शुरू भइसकेको छ। यो प्रणाली बिहिबारसम्ममा अझै शक्तिशाली रूपमा जमीनमा प्रवेश गर्ने र देशैभर यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्मका देशका सबैजसो भागमा पानी पर्नेछ। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा आउने समेत सम्भावना छ। यी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसै गरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि धेरै भारी वर्षा हुने र कडाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ। मौसमविद ढकालले भने अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना विशेष गरी गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै उनले टाढा र रातिको यात्रा नगर्न समेत अपील गरेका छन् भने घण्टा घण्टामा एसएमएस समेत अलर्ट राखिएको छ। सुरक्षित हुन प्रधानमन्त्रीले समेत आग्रह गरेका छन्। भीषण वर्षाको जोखिम, सतर्कता अपनाउन अपील शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: मूलधारको राजनीतिक एजेण्डा बन्न 17 वर्ष, शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। 17 वर्ष अघि सन् 2009 काला पत्थरमा मन्त्री परिषद बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले सस्तो टिप्पणी गरेका थिए। त्यसबेला सरकारको प्रमुख एजेण्डा बनेको जलवायु परिवर्तनको मुद्दा अहिले न्याय खोज्ने कोषे ढुंगा बन्ला भनेर सायदै विश्वास थियो। त्यसै त लामो समय केही गैर सरकारी संस्था र केही विश्वस्तरीय सेमिनारमा जलवायु परिवर्तन, अनुकूलन र कार्बन उत्सर्जनको मुद्दा बने पनि नेपाली राजनीतिको मूलधारमा प्रवेश गरेको थिएन। जलवायु परिवर्तनको विश्वव्यापी असरतर्फ विश्व समुदायको ध्यान खिच्न तत्कालीन सरकारले ऐतिहासिक कदम चालेको प्रसंग पूर्व प्रधानमन्त्री नेपाल स्मरण गर्छन्। मालदिव्सले समुद्रमुनि मन्त्री परिषदको बैठक बसेर विश्वलाई सन्देश दिए झैं नेपालले पनि आफ्नै विशिष्ट भौगोलिक पहिचान अनुसार हिमाली क्षेत्रमै बैठक बस्ने मौलिक विचार अघि सारेको उनले बताए। नेपालले काला पत्थर बैठक स्मरण गर्दै भने समुद्र भएको देशले पानीमुनि बैठक बस्छ भने पहाड़ भएको देशले पहाड़को टाकुरामा किन नबस्ने, त्यो विचार आयो हाम्रो दिमागमा। अन्तर्राष्ट्रिय स्तरमा टापु र तटीय राष्ट्रहरूले जस्तै विश्वभरका झण्डै 50 हिमाली र 44 अल्प विकसित देशहरूले पनि संगठित भई आफ्ना अधिकार र एजेण्डाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। विश्वमा 46 टापु देशहरू छन्। नदी तटीय देशहरू 150 छन्। हिमाली देशहरू झण्डै 50 मात्रै छन्। यो 50 भएको हिमाली देशले पनि पहल किन नगर्ने, अल्प विकसित राष्ट्रहरू 44 संख्यामा छन् नेपालले प्रति प्रश्न गरे। यो खबरसँगै गुटेरेसले नै उठाइदिए नेपालको जलवायु मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टमै खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याएका छन्। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटेरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गरे। उनले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदैछ भनेर चेतावनी दिएको उल्लेख गरे। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उनको भनाई थियो।
2: घट्दै पानीको भण्डार शीर्षकमा खबर छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। डब्ल्यूएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई समेत सुझाएको छ। यो 1 वर्षको खराब अवस्थाका कारण नभई 1 दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। डब्ल्यूएमओकी महासचिव सेलेस्टे स्याउलाले हालै प्रतिवेदन सार्वजनिक क्रममा भनेकी छन्। पछिल्लो 35 वर्षमा विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। 2025 विश्वका नदी बेसिन क्षेत्रको 36% भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार 7 वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको समेत डब्ल्यूएमओले बताएको छ। पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहस नहस पारिरहेका छन्। भनिएको छ। त्यस्तै भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान र ताल तथा जमीनमा संचित अन्य ताजा पानीले सुक्खा र सुक्खा मौसममा महत्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउलेले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको बचत खाताको संज्ञा दिएकी छन्। परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र एक वर्ष वा एक मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको संकट निम्त्याउने अवस्था हुँदैन थियो, तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ। उनले भनेकी छन्, उनका अनुसार सन् 2014 2016 जमीनमा संचित पानीको मात्रा घटिरहेको छ। भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा घट्दै गएको छ। घट्दै पानीको भण्डार शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: रसुवा लाइफ लाइन बन्द, त्रिशुली वारिपारी छैन सम्पर्क शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। भदौ 10 गते भोटेपछि हुँदै त्रिशुलीमा आएको बाढ़ीले बजारको पुल बगायो। रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशुली बजारकै बासिन्दा पनि कोही वारी छुटे, कोही पारी नै रहे। सड़क सम्पर्क विच्छेद हुँदा नदी वारी र पारीकै सम्पर्क टुट्यो। स्थानीय राजकुमार नापितले भने, त्रिशुली बजारको पुलबाट दैनिक 2500 देखि 4000 सवारी साधन आवत जावत हुन्थे। त्यसमध्ये चीन नेपाल व्यापारमा प्रयोग हुने ठूला मालवाहक ट्रक तथा कन्टेनर मात्रै दैनिक करिब 150 देखि 300 ओहोर दोहोर हुने गरेको स्थानीय प्रशासनको भनाइ छ। रसुवागढ़ी केरूङ नाकाबाट सामान ओसार पोसार गर्ने यस्ता मालवाहक सवारीका लागि त्यो सड़क प्रमुख मार्ग हो। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 को भोटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्।
2: बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा खबर छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएकाको पहिचानका लागि संकलित नमूना मध्ये करिब 1900 डीएनए प्रोफाइलिङ गरिएको छ। 3345 नमूना संकलन भएकोमा 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्र पहिचान भएको छ। भोटेकोश्री रसुवा लगायत क्षेत्रमा बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षण प्रक्रिया अगाडि बढ़ाएको, बाढ़ीका कारण शव छेद विच्छेद र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डीएनए नमूनाको परीक्षण भइरहेको छ। नेपाल प्रहरीका अनुसार बाढ़ीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका 3345 नमूना मध्ये करिब 1900 डीएनए भइसकेको छ भने नेपाल प्रहरी, नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीबाट 6145 जना बेपत्ता भएका छन्। 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्रै पहिचान भएको छ। नास्टका वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमूनाको परीक्षणका लागि करिब 5 दिनसम्म लाग्ने गरेको थियो, तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमूना 2-3 घण्टामै प्रशोधन गरिएको छ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्लेका अनुसार प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमूनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ। डीएनए म्याचिङ भएपछि कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइनेछ। बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ़दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रूपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर बढ़ीले बढ़ेको हो। कुल कर्जाको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रूपियाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63% बढ़ेर 50.82 अर्ब रूपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा विस्तारको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघुवित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61 अर्ब ऋण। चालू आर्थिक वर्ष 2083-84 भदौ मसान्तसम्म मुलुकको सार्वजनिक ऋण 29,73,05,92,00,000 रूपियाँ बराबर पुगेको छ। यो कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 54.19% र आन्तरिक ऋणको हिस्सा 45.81% छ। मुलुकको कुल आन्तरिक ऋण 13,61,87,00,000 र बाह्य ऋण 16,11,18,00,000 पुगेको छ। सरकारले यस अवधिमा 70,13,00,000 सावा र 14,87,00,000 रूपियाँ ब्याज भुक्तानी गरेको छ। लघु वित्तमा निष्क्रिय कर्जा 51,00,000,000 शीर्षकको खबरसँगै दुई महिनामा थपियो 61,00,000,000 ऋण उपशीर्षकमा यो खबर नागरिक दैनिकमा छापिएको हो।
2: गरीबलाई महँगीको मार आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा खबर छ। भक्तपुरको मध्यपुर ठिमीमा खाद्यान्न पसल अगाडि दुई महिला उभिएका थिए। पसलेसँग चामलको भाव सोध्दै उनीहरू एकअर्कासँग बजारको महँगीबारे कुरा गरिरहेका थिए। केही बेरपछि एक महिलाले भनिन्, पहिले यही पैसाले एक बोरा चामल आउँथ्यो, अहिले आधानी नआउने भयो। आमदानी उही हो, कमाई बढ़ेको छैन, तर चामल दाल तेल सबैको भाव बढ़ेको बढ़ै छ। अर्कीको जवाब थियो, घर खर्च मिलाउन अब खानपानमै कटौती गर्नुपर्ने अवस्था आयो। पहिले सस्तो महँगो नहेरी चाहिएको सामान किनिन्थ्यो, अहिले त पसलमा पुगेर भाव सोध्न सायद बजेट सम्झनुपर्छ। पहिलो महिलाले जवाब फर्काइन्, एक किलो चामल किन्दा पनि कति पैसा थपियो भन्ने हिसाब गर्नुपर्ने अवस्था छ। मधुपुर ठिमीको एउटा खाद्यान्न पसल अगाडिको संवाद महँगीले सर्वसाधारणको दैनिकीमा पारेको असरको एउटा प्रतिनिधि दृश्य मात्रै हो। अहिले बजारमा चामल दाल तेल तरकारी मसला फलफूलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। विशेष गरी निश्चित तलबमा घर चलाउने र दैनिक ज्यालादारी गर्ने परिवारका लागि मूल्य वृद्धि पनि ठूलो बोझ बनेको छ। तथ्याङ्कले पनि महँगी बढ़ेको पुष्टि गर्छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो साउन महिनामा अत्याधिक महँगी बढ़ेको छ। सरकार र राष्ट्रिय बैंकले सार्वजनिक गर्ने मुद्रास्फीतिको तथ्याङ्क औसत हो। सबै परिवारले समान रूपमा महँगी अनुभव गर्दैनन्। दैनिक खाद्यान्नमा बढ़ी खर्च गर्ने परिवारले औसत मुद्रास्फीति भन्दा धेरै महँगी महसुस गर्न सक्छ। न्यून आय भएका परिवारमा यसको असर अझ गहिरो हुन्छ। त्यसैले कागजमा 5.96% महँगी देखिए पनि भान्सामा पुग्दा त्यो प्रतिशत अझ ठूलो महसुस हुन्छ। सरकार भने बजार अनुगमन भइरहेको दावी गर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कालोबजारी सिन्डिकेट र अस्वाभाविक मूल्य वृद्धि भए नभएको अनुगमन भइरहेको छ। दैनिक 14-15 टोली बजारमा परिचालित भएको उनको भनाई छ। उनका अनुसार विभिन्न निकायका कर्मचारी समेत गरी दैनिक करिब 50 बजार अनुगमनमा खटिएका छन्। चिनीको मूल्यमा हस्तक्षेप गर्न साल ट्रेडिङ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत प्रति किलो 110 रूपियाँमा बिक्रीको व्यवस्था गरिएको र दाल चामल तेल पिठो जस्ता वस्तुको मूल्य अनावश्यक रूपमा बढ़ाउन व्यवसायलाई निर्देशन दिएको समेत मन्त्रालयको भनाई छ। आशु दुई महिनामै 35% बढ़्यो। सड़क खुले, मूल्य पुरानै अवस्थामा फर्किएन। चाडपर्वमा अझै बढ़ने चिन्ता लगायतका उपशीर्षकमा आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: खरबुजा बिउको आयात अस्वाभाविक, नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर तस्करी भएको आशंका शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। पछिल्लो समय वाटरमेलन खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा ह्वात्तै बढ़ेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा झण्डै 5 गुणा पुगेको छ। कुल परिणामको 93% सुडानबाट आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणाभन्दा बढ़ी पुगेको थियो। चालू वर्षको पहिलो दुई महिनामा पनि सोही अवधिको आयात 4.6 गुणा छ।